0: पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत
1: संचालनमा ल्याएको छ।

0: अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। सीआईबीको टोलीले ठगी तथा अपराधिक विश्वासघाती सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ उहाँलाई पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक अनुप शमशेर जबराले हात्तीगोडामा सञ्चालित टुङ्गाराम इन्टरनेसनल एकाडेमीको 8,78,30,000 रकममा प्रचालन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभएको छ। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर त्रास र अनुचित प्रभाव पारेर भक्तपुरको दधिकोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ। नेपाल फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बनको कारवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र महता,
1: एन्फामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
2: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो, तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गत सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेछन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेछ हाम्रो होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
1: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
2: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त 1.5 महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेछ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, 1.5 महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
1: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
2: हो त नि। जुन संस्था 4 वर्ष लिड गरो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
1: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार
2: अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेको छ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
1: अनि
2: तर यो
1: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भने सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हाबी भयो नेपालको फुटबलमा भनेर।
2: फेरि अब यहाँलाई अब यो 1.5 महिना अगाडि एन्फामाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ। यो 1.5 महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घतघत्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था आउँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब 6 गते म्याच सघाउनु।
0: उस्मान डेम्बेलेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आएको विजेता बनेको छ। जारी विश्वकपमा भएको यो तेस्रो ट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक गर्नुभएको थियो। टिमले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुनुहुन्छ। यसअघि जस्ट फन्टेनले 1958 विश्वकपमा 2 र केलियन एम्बापेले 2022 विश्वकपमा एउटा ह्याट्रिक गर्नुभएको थियो। यसरी नै नकआउट चरणमा ठाउँ बनाइसकेका फ्रान्स र नर्वे बीच यो खेल समूह विजेता बन्नका लागि निर्णायक थियो, जसमा फ्रान्सले नर्वेलाई पराजित गर्दै समूह चरणमा 100% जित हात पारेको हो। फ्रान्सले यसअघि सेनेगललाई 3-1 र इराकलाई 3-0 पराजित गरेको थियो।
3: रेडियो बीएफबीएस गोर्खा रेडियो।

0: गत बुधबार साझा भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या 920 पुगेको छ। 3,360 भन्दा बढी घाइते भएका छन्। सयौं बेपत्ता छन्। भूकम्पबाट भत्किएका भग्नावशेष हटाउने र बेपत्ता खोज्ने क्रम जारी छ। यस क्रममा शुक्रबार अधिकारीहरूले अहिलेसम्म 243 जनालाई जीवितै फेला पारिएको बताएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ। भेनेजुएलामा गत बुधबार 7.2 र 7.5 रेक्टर स्केलका दुई ठूला भूकम्पहरू 1 मिनटको अन्तरालमा गएका थिए। बितेका 24 घण्टामा 2,102 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 21,10,514 राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 89, नियम विपरीत राइड सेयरिङ गरेका 108, संकेत बत्ती उल्लङ्घनकर्ता 99 र तीव्र गतिमा सवारी साधन हुक्याइएका 83 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 59, निषेधित क्षेत्रमा हर्न बजाउने 100, लागू पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्ने 2, एकतर्फी सड़कमा सवारी साधन चलाउने 78 र अन्य सवारी नियम पालना नगरेका 1,484 जनालाई कार्यवाही गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचारविहीन सिद्धान्तविहीन र अपरिपक्व राजनैतिक शक्तिको आरोपलाई खारेज गरेको बताउनु भएको छ। चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथ ग्रहणपछि सम्बोधन गर्दै लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताउनुभयो।
1: सबैभन्दा ठुलो लगभग 2/3 सरकार सञ्चालन गरिरहेको रासोपा परिपक्व भएर अगाडि बढ्नेछ, प्रतिबद्ध भएर अगाडि बढ्नेछ। यिनीहरू गम्भीर छैनन् कि दुर्घटना पो हुन्छ कि भन्ने प्रश्नहरूको हामीले व्यापक सामना गर्नु परेको छ। राजनीतिक रूपमा हामीले परिपक्व राजनीति गरिरहेका छौँ भन्ने कुरा देखाउने कुरामा हामी चुकेका जरुर छौँ। यो कुरा हामीले मनन गर्नुपर्छ। हामीले छातीमा हात राखेर आफैलाई सोध्नुपर्छ कि हाम्रा व्यवहार, हाम्रा अभिव्यक्ति, चाहे हाम्रो संसदीय अभ्यास होस्, यी सबै कुराहरूमा हामीले देखाउनु पर्ने जति परिपक्वता देखाउन सकिरहेका छैनौँ। यो कुरा पक्का हो। तर हाम्रो नियत, हाम्रो देशभक्ति, हाम्रो राष्ट्रभक्तिमा किञ्चित शङ्का नगर्नु होला। कसैलाई शङ्का नगर्नको निमित्त म निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ।
2: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक क्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट र लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झनै 1,62,000 किसानलाई प्रत्यक्ष लाभ हुने लक्ष्य लिएको छ। यसका साथै 10,000 हेक्टरमा जलवायु अनुकूल प्रविधि अप्नाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
0: अखिल नेपाल फुटबल संघ इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ उहाँलाई पक्राउ गरेको हो। ब्यूरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले हात्तीगौडामा सञ्चालित टुङ्गाराम इन्टरनेशनल कम एकाडेमीको 8,78,00,000 रकम अपचरण गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभएको छ। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको ददीकोटमा रहेको 29 रुपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाएको छ। फिफा विश्वकप

0: नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्र संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23 सम्म यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको हो। यस वर्ष हालसम्म 71 जिल्लामा डेंगी संक्रमण देखिएको छ। हालसम्म डेंगीबाट कसैको पनि मृत्यु भएको छैन। एडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दालका अनुसार हालको तथ्याङ्क अनुसार हरेक महिना औसत 100 देखि 150 जनामा संक्रमण देखिने गरेको छ, तर डेंगी फैलिने मुख्य सिजन अझ बाँकी रहेकाले अबका दिनमा थप सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ। नेपालमा सन् 2004 देखि डेंगी संक्रमण देखिन थालेको सरकारी तथ्याङ्क छ। शुरूको वर्ष एकजनामा मात्र संक्रमण देखिएकामा त्यसपछिका वर्षमा बढ्दै गएको देखिन्छ। एडिसिडीका अनुसार हालसम्मको संक्रमण दर हेर्दा 2019 17,992, 2022 54,784 जनामा संक्रमण देखिएको थियो। डेंगी संक्रमणकै कारण 2022 88 जनाको मृत्यु भएको तथ्याङ्क छ। यस्तै 2023 51,243 जनामा संक्रमण देखिँदा 20 जनाको मृत्यु भएको थियो। 2024 41,865 संक्रमण भएकोमा 15 जनाले ज्यान गुमाएका थिए भने 2025 53,200 संक्रमण देखिँदा 8 जनाको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमा मालवाहक जहाजमाथि भएको आक्रमणबारे प्रतिक्रिया दिनुभएको छ। उहाँले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजहरूमाथि कम्तीमा 4 ड्रोन प्रहार गरेको दावी गर्नुभएको छ। ट्रम्पका अनुसार तीमध्ये एउटा ड्रोनले ठूलो तथा अत्यन्त महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रत्यक्ष प्रहार गरेको थियो। आक्रमणबाट जहाजमा क्षति पुगे पनि त्यसले आफ्नो यात्रा जारी राख्न सफल भयो। यो युद्ध विराम सम्झौताको स्पष्ट र मूर्खतापूर्ण उल्लंघन भएको ट्रम्पले बताउनु भएको छ। होर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबार उतार तथा निकासी अभियान शुरू गर्ने घोषणा गरेको थियो, तर बिहिबारको आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको बताइएको छ। बाढी सम्भावित जोखिम र सड़क मर्मतका कारण कोशी र बागमती प्रदेशका केही सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार कोशी प्रदेशको भोजपुर जिल्लाको मध्य पहाड़ी लोकमार्गमा बाढ़ीका कारण सड़क प्रभावित भएको छ। भोजपुर नगरपालिका 5 बोखिममा हिजोदेखि बाढ़ीले गर्दा सड़क एकतर्फी रूपमा सुचारू रहेको र वैकल्पिक बाटोको समेत व्यवस्था रहेको प्रहरीले बताएको छ। बागमती प्रदेशका 2 महत्वपूर्ण सड़क खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। काभ्रे पुलाञ्चोक अन्तर्गत पर्ने बीपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जेवीसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 2 र 4 महालक्ष्मी क्षेत्रमा पर्ने कुलेखानी फाकेल हौमाने फर्पिङ काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। सड़क मर्मत जारी रहेकाले यो खण्ड आगामी 1 महिनासम्मका लागि बन्द रहने प्रहरीले बताएको छ। यो खण्ड जेठ 15 गतेदेखि नै मर्मतका लागि बन्द गरिएको हो। मनसून सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढ़ीको जोखिम बढ़दै गएकाले लामो दूरीको यात्रामा निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। पहिलो पटक विश्वकपमा डेब्यू गरेको केप भर्डे विश्वकपको नकआउट चरणमा पुग्ने इतिहासकै सबैभन्दा सानो देश बनेको छ। आज बिहान साउदी अरबिया विरूद्ध गोलरेट बराबरी खेल्दै केप भर्डे अन्तिम 32 पुगेको हो। विश्वकपको सबैभन्दा ठूलो मञ्चमा पहिलो पटक पाइला टेकेको केप भर्डेले समूह चरणका 3 खेलमा बराबरी खेल्दै 3 अङ्कका साथ समूह एचको उपविजेता बनेको छ। यसअघि केप भर्डेले 2010 विश्वकप विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो भने अर्को खेलमा उरुग्वे विरूद्ध पुनरागमन गर्दै 2-2 बराबरी नतिजा निकालेको थियो। यो उपलब्धिसँगै केप भर्डेले अब आगामी जुलाई 3 मियामीमा साविक विश्वकप विजेता अर्जेन्टिनाको सामना गर्नेछ। यो खेललाई विश्वकप इतिहासकै एक रोचक र बहुप्रतीक्षित भिडन्तको रूपमा हेरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आवखरिणी गाउँपालिका 2 मार्कीचोकमा कारको ठक्करबाट 2 बालबालिकाको ज्यान गएको छ। भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आवखरिणी गाउँपालिका 2 6 सियाना थापा र 5 उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको हो।
1: You're एफबीएस कुलकर्ण रेडियो।

0: गण्डकी लुम्बिनी प्रदेशको भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन फैलिन अझ चार पाँच दिन लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन प्रवेश गरेको एक हप्ता भए पनि गण्डकी र लुम्बिनी प्रदेशको केही भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन प्रवेश गरेको छैन। हाल मनसुन कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मात्र फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको केही भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ, जसका कारण वर्षा हुन सकेको छैन। यी प्रदेशका तराईका केही क्षेत्रमा उच्च गर्मी छ। नेपालमा असार पाँच गते कोशी प्रदेशबाट मनसुन प्रवेश गरेको छ। यो वर्ष मनसुन देशभर फैलन लामो समय लाग्ने देखिएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्र संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23 सम्म यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको हो। यस वर्ष हालसम्म 71 जिल्लामा डेंगी संक्रमण देखिएको छ। हालसम्म डेंगीबाट कसैको पनि मृत्यु भएको छैन। एडिसिडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दालका अनुसार हालको तथ्याङ्क अनुसार हरेक महिना औसत 100 देखि 150 जनामा संक्रमण देखिने गरेको छ, तर डेंगी फैलिने मुख्य सिजन अझ बाँकी रहेकाले अबका दिनमा थप सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ। नेपालमा सन् 2004 देखि डेंगी संक्रमण देखिन थालेको सरकारी तथ्याङ्क छ। शुरूको वर्ष 1 जनामा मात्र संक्रमण देखिएकामा त्यसपछिका वर्षमा बढ्दै गएको देखिन्छ। एडिसिडीका अनुसार हालसम्मको संक्रमण दर हेर्दा 2019 17,992, 2022 54,784 जनामा संक्रमण देखिएको थियो। डेंगी संक्रमणकै कारण 2022 88 जनाको मृत्यु भएको तथ्याङ्क छ। यस्तै 2023 51,243 जनामा संक्रमण देखिँदा 20 जनाको मृत्यु भएको थियो। 2024 41,865 संक्रमण भएकोमा 15 जनाले ज्यान गुमाएका थिए भने 2025 53,200 संक्रमण देखिँदा 8 जनाको मृत्यु भएको थियो। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी योजना कार्यान्वयनमा ल्याएको छ।
1: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट र लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झनै 1,62,000 किसानलाई प्रत्यक्ष लाभ हुने लक्ष्य लिइएको छ। यसका साथै 10,000 हेक्टरमा जलवायु अनुकूल प्रविधि अप्नाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रोइला मिसानेले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचाराधीन, विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनैतिक शक्तिको आरोपलाई खारेज गरेको बताउनु भएको छ। चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथ ग्रहणपछि सम्बोधन गर्दै लामिछाने
2: सबैभन्दा ठूलो लगभग 2/3 सरकार सञ्चालन गरिरहेको रासोपा परिपक्व भएर अगाडि बढ्नेछ, प्रतिबद्ध भएर अगाडि बढ्नेछ। यिनीहरू गम्भीर छैनन् कि, दुर्घटना पो हुन्छ कि भन्ने प्रश्नहरूको हामीले व्यापक सामना गर्नु परेको छ। राजनीतिक रूपमा हामीले परिपक्व राजनीति गरिरहेका छौँ भन्ने कुरा देखाउने कुरामा हामी चुकेका जरुर छौँ। यो कुरा हामीले मनन गर्नुपर्छ। हामीले छातीमा हात राखेर आफैलाई सोध्नुपर्छ कि हाम्रा व्यवहार, हाम्रा अभिव्यक्ति, चाहे हाम्रो संसदीय अभ्यास होस्, यी सबै कुराहरूमा हामीले देखाउनु पर्ने जति परिपक्वता देखाउन सकिरहेका छैनौँ। यो कुरा पक्का हो, तर हाम्रो नियत, हाम्रो देशभक्ति, हाम्रो राष्ट्रभक्तिमा हिंसित शङ्का नगर्नु होला कसैलाई।
0: खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: भेनेजुएलामा भूकम्पमा परेर राष्ट्रिय टोलीका युवा फुटबलर यिमर बर्ट वेरोटेरानको मृत्यु भएको छ। 20 वर्ष मुनिका राष्ट्रिय टोलीका खेलाडी 18 वर्षीय यिमबर्ट वेरोटेरानको मृत्युबारे भेनेजुएला फुटबल महासंघले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। स्थानीय समाचार माध्यमका अनुसार भूकम्पपछि भग्नावशेषमा पोरिएका उहाँको शव उद्धारकर्ताले करिब 24 घण्टापछि फेला पारेका थिए। भूकम्पका कारण भेनेजुएलामा ज्यान गुमाउनेको संख्या 900 नाघिसकेको छ। भक्तपुरमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ। उदयपुरको कटारी नगरपालिका 5 घर भएकी हाल सूर्यविनायक 9 भाते ढिकुरमा बस्ने 40 वर्षीय मेघिया चौधरीको 24 वर्षीय छोरा किरण चौधरीको कुटाईबाट ज्यान गएको हो। छोराले कुटपिट गरेपछि गम्भीर घाइते भएकी चौधरीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उहाँ श्रीमान र छोरा सहित भाते ढिकुरमा बस्दै आउनु भएको थियो। ज्याला मजदूरी गर्दै जीविका चलाउने चौधरी परिवारमा सामान्य घरयासी विवादका कारण हत्या भएको जिल्ला प्रहरी परिसरका भक्तपुरका प्रहरी प्रेक्षक सूर्यबहादुर खड्काले बताउनु भएको छ। खड्काका अनुसार कुटपिटबाट मेघियाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। मेघियालाई सूर्यविनायक नगर अस्पतालमा प्रारम्भिक उपचारपछि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्याइए पनि राति 11 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ। यस वर्षको प्रजनन अवधिमा अर्घाखाँचीमा 4 प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्। हालसम्म 33 वटा बचेरा गुडबाट उड्न सफल भएको गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका छन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति संकटापन्न डिंगर गिद्धले सल्लाहका रूखमा 23 वटा गुड बनाएको थियो। तीमध्ये 15 वटा गुडबाट बचेरा उडेको उहाँले जानकारी दिनुभएको छ। मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले 22 वटा र हार्डफोर गिद्धले 3 वटा गुड बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हार्डफोर गिद्धका 2 वटा गुडबाट बचेरा उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा 1 पटक मात्र अण्डा पार्छन्। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्छ। यता विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्देखर्क भूमिका स्थान मालारानी र शीतगंगा नगरपालिकाका विभिन्न 6 स्थानमा गुड बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो शुरू हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनु भएको छ। अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु उपयुक्त वासस्थानको संरक्षण पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षण प्रतिको सचेतनाले गिद्धहरूको संख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनु भएको छ। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ।
1: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट र लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झनै 1,62,000 किसानलाई प्रत्यक्ष लाभ हुने लक्ष्य लिइएको छ। यसका साथै 10,000 हेक्टरमा जलवायु अनुकूल प्रविधि अप्नाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
0: उरुक्वेलाई 1-0 गोलले हराउँदै स्पेन फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। स्पेन समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। मेक्सिको ग्वाडलाडारा स्टेडियममा बिहान भएको खेलको 42 मिनटमा एलेक्स बनाएले गरेको गोल नै निर्णायक बन्दा स्पेन समूह चरणबाट

0: यो BFBS गोर्खा रेडियो हो।
1: गुद्रुकले पकाउनु पर्दैन, सालीले फकाउनु पर्दैन
2: हो र?
1: तर छन् केटाहरू, मेरो साली चाहिँ साली होइन के, महा साली हो
2: र,
1: केही गरी पनि मान्दैन।

0: कांग्रेसको राजनीतिमा सक्रिय मोरङका एकजना युवा नेता पक्राउ परेका छन्। जिल्ला कारागारका कैदीबन्दीबाट असुली गरेको र उनीहरूको भत्ता समेत अपचलन गरेको आरोपमा मोरङका कांग्रेसका युवा नेता अभिषेक गिरीलाई पक्राउ गरिएको हो। गिरीलाई आज बिहान विराटनगर 8 मधुमारामा घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता सहित कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुल्ने गरेको आरोप छ। मोरङ कारागारमा हाल 107 महिला सहित 1,199 कैदीबन्दी छन्। उनीहरूले दैनिक 80 रूपियाँका दरले करिब 16,000 रूपियाँ भत्ता पाउँछन्। करिब 500 जना कैदीबन्दीले मोडा बुन्ने र 100 जनाले गलैँचा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ। ती कैदीको पारिश्रमिक भत्ता र जाडो गर्मीका लुगा भत्ता समेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलोमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो। कैदीबन्दीको पैसा गिरीको खातामा पुग्ने गरेको तथा गिरी र कारागारका कैदी चौकीदार बीचको आर्थिक लेनदेनको विषयमा अनुसन्धान भइरहेको मोरङका एसपी कवित कटुवालको भनाइ छ। गिरी यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा कैद भुक्तान गरेर छुटेपछि कांग्रेसको राजनीतिमा सक्रिय रहेको खबर छ। बेल्जियम फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। बिहान न्यूजील्याण्ड विरूद्ध शानदार जित निकाल्दै बेल्जियम समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो। क्यानाडाको भ्यानकुवर स्थित बीसी प्लेसमा बेल्जियमले न्यूजील्याण्डमाथि 5-1 गोलको जित निकालेको हो। बेल्जियमका लागि लियनार्द्रो ट्रेडर्सले 2 गोल गर्नुभयो भने केविन डेब्रोयन, रोमेलो लुकाकु र रोमेलु लुकाकु र एलेक्सिस सेलमाइकर्सले गोल गर्नुभयो। न्यूजील्याण्डका एलिजाह जोसले 84 मिनटमा 1 गोल फर्काउनु भएको थियो। जितसँगै समूह जीमा 5 अङ्क जोड्दै बेल्जियम समूह विजेता बनेर नकआउटमा प्रवेश गरेको हो। पराजित भएको न्यूजील्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ। यता इजिप्टले फिफा विश्वकप फुटबलको इतिहासमा पहिलो पटक नकआउट चरणमा स्थान बनाएको छ। समूह जी अन्तर्गत इरानसँग 1-1 गोलको बराबरी गरेपछि इजिप्ट उपविजेताको रूपमा अन्तिम 32मा गरेको हो। यो नतिजासँगै इजिप्टले अन्तिम 32मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। यता इरानको भविष्य पनि अन्य समूहका खेलको नतिजामा निर्भर बनेको छ। कैलालीमा सिंचाइ सुविधा सुनिश्चित गर्न 5,000 भन्दा बढी किसान एकैपटक श्रमदानमा जुटेका छन्। 100 भन्दा बढी ट्र्याक्टर प्रयोग गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
1: स्थानीय भाषामा बेगारी भनेर चिनिने श्रमदानमा 100 किसान सहभागी छन्। कर्णाली नदीको बहाव मोडेर खेतसम्म पानी पुर्याउन स्थानीय स्रोत साधन तथा सेउलापात प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिन्छ। बाँधका लागि काठपात तथा सेउला ओसार्न मात्रै 100 भन्दा बढी ट्र्याक्टर प्रयोग भएका छन्। श्रमदानमा खटिएका गुरु प्रसाद चौधरी
2: बाँध बाँधिसकेपछि पानी फर्काएर यहाँ बुढी कुलामा फर्काउने र आफ्ना आफ्ना कुलाहरूमा लगेर कुलामा पानी हाल्ने।
1: यसरी श्रमदानबाट बुढी खोलामा पानी फर्काउन उनीहरूले समिति नै बनाएका छन्। त्यही समितिको निर्णयका आधारमा श्रमदानमा जुट्ने गरेका छन्। कर्णाली नदीको बहाव फर्काउन सहज छैन। नदीभित्र पस्नु पर्ने भएकाले जोखिमपूर्ण छ। थायी रूपमा बहाव फर्काउन यहाँका स्थानीयले पहल नगरेका होइनन्, तर माग सम्बोधन भएको छैन। गेरुवा जल उपभोक्ता समूहका अध्यक्ष धनबहादुर साई:
3: बारम्बार हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ कि हामीलाई थायी मुहानको चाहिँ चाहियो भनेर। हामीलाई यो झन्डै 7 किलोमिटर हामीलाई थायी मुहान चाहिँ नेपाल सरकारले चाहिँ बनाइदिएको भएदेखि हाम्रो यो 11 गाविसलाई चाहिँ एकदमै राम्रो हुन्थ्यो सिँचाइको लागि भन्ने।
1: राजापुर र गेरुवा क्षेत्रमा सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत धान सुपर जोन कार्यक्रम सञ्चालनमा छ भने राजापुर सिंचाई व्यवस्थापन कार्यालय पनि यही छ। तर किसानले अहिले पनि जोखिम मोलेर परम्परागत बाँध बनाउनु पर्ने बाध्यता छ। राजापुर सिंचाई व्यवस्थापन कार्यालयले कर्णाली नदीमा थायी बाँध निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले दीर्घकालीन रूपमा समस्या समाधान गर्न नसकिएको जनाएको छ। कार्यालयका इन्जिनियर विक्रम राई:
4: कर्णाली नदी चाहिँ यो क्षेत्रमा आएर चाहिँ अलिकति फिजिएको छ र धेरैवटा भङ्गालो छ र यसको लागि चाहिँ त्यो एउटा ठुलो बजेट नभइकन चाहिँ यसमा काम पनि हुन नसक्ने र चाहिँ यो एउटा भङ्गालोमा मात्रै काम गर्दा चाहिँ तपाईँको यो कर्णाली नदी चाहिँ यता र उता सिफ्ट हुन सक्ने हुँदाखेरि चाहिँ यहाँ अलिकति ठुलै लगानीको आवश्यक हुन्छ।
1: कृषि उत्पादन वृद्धि गरी स्थानीयको आय स्रोत बढाउन थायी तटबन्ध अपरिहार्य जस्तै छ। तर कर्णाली नदीको बहाव फर्काउन स्थानीयले गर्ने श्रमदानको उत्साह भने हेर्न लायक देखिन्छ।
0: भेनेजुएलामा भूकम्पमा परेर राष्ट्रिय टोलीका युवा फुटबलर गिम्बर्ट ओभरेटेरानको मृत्यु भएको छ।
5: BFBS, Gorkha Radio.

0: बेलायती सेनाको गोर्खा रेजिमेन्ट क्यूओजीएलआरले आज आफ्नो 68 वार्षिक उत्सव मनाउँदैछ। ब्रिटिस गोर्खाज नेपालमा विशेष कार्यक्रम गरेर रेजिमेन्टले वार्षिक उत्सव मनाएको हो। रेजिमेन्ट एसोसिएसन नेपालका अध्यक्ष मेजर बालकृष्ण राणा एमबीओ
1: टुरिस्ट क्याम्पको ट्रान्जिट मेसमा एकदमै धुमधामसँग झन्डै 120 जना हाम्रो भेटरन्स मेम्बर्स फ्यामिलीज अनि हाम्रा गेस्टहरूसँग हाम्रो 60th एनिभर्सरी सिन्स इट्स फर्मेसन मनाउँदैछौँ। हामी क्युओजेएलआर रेजिमेन्ट एसोसिएसन नेपालको तरफबाट युके, नेपाल, हङकङ, अस्ट्रेलिया, युएसए अर्थात् अन्यन्त्र सबै ठाउँमा हुनुभएका हाम्रा भूपुर हाम्रा शुभेच्छुक मित्रहरूलाई हाम्रो शुभकामना छ।
0: बेलायती गोर्खा सेनाको क्वीन्स आउन गोर्खा लजिस्टिक रेजिमेन्टका विभिन्न क्वार्टर्स छन्। उनीहरू बेलायतका विभिन्न ठाउँमा तैनात छन्। यो रेजिमेन्टले देश विदेशमा हुने सैन्य अभियान र आइपर्न सक्ने जुनसुकी चुनौतीका लागि रसद सामग्री यातायात र आपूर्ति व्यवस्थापनमा भूमिका खेल्ने गर्छ। भेनेजुएलामा आएको विनाशकारी भूइँचालोमा एकजना फुटबल खेलाड़ीकी पत्नीले सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छन्। भेनेजुएली फुटबलर हेक्टर बोलोले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै आफ्नै श्रीमती एन्ड्रियाले सानी छोरीको ज्यान बचाउँदा आफ्नै ज्यान गुमाएको जानकारी दिनुभएको हो। एन्ड्रियाले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र छोरी बुझ्ने भएपछि उनकी आमाको वीरताको कथा सुनाउने लेख्नु भएको छ। छोरीलाई बचाउन आमाले ज्यान गुमाएको विषय आफूले सानी छोरीलाई कसरी बुझाउने भन्दै उहाँले आफू केही गर्नका लागि उपस्थित हुन नसकेकोमा फुटबलर बेलोले पीड़ा पोख्नु भएको छ। मलाई शक्ति देऊ। फुटबलर बेलोले आफ्नी छोरी र उनकी फुपू काराकासको अस्पतालमा उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य छ भन्नुभएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम युनिभिजनले बेलोकी श्रीमतीको भग्नावशेषमा पुरिएर मृत्यु भएको र छोरीलाई जीवितै उद्धार गरिएको जनाएको छ। भेनेजुएला फुटबल महासंघका अनुसार भुइँचालोमा परेर दुईजना फुटबल खेलाड़ीको पनि मृत्यु भएको छ। पूर्व मिस भेनेजुएला जिलेल रोयसकी आमाको पनि भूकम्पका कारण मृत्यु भएको छ। हेरालु नर्सलाई जीवितै उद्धार गरिएको तर भूकम्पको कड़ा धक्का र डरका कारण हृदयघात भएर आमाको मृत्यु भएको रोयसको भनाइ छ। भेनेजुएलामा आएको भुइँचालोमा परेर हालसम्म 900 जना भन्दा बढीको मृत्यु भइसकेको छ भने 3,000 भन्दा बढी घाइते भएका छन्। जेन्जी विद्रोहका बेला विराटनगरका सरकारी कार्यालयमा आगजनी गरेको अभियोगमा नेपाली कम्युनिष्ट पार्टी मोरङका एकजना नेतालाई कारागार पठाइएको छ। आगजनी तथा तोडफोडका अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। लामो समयदेखि फरार अन्सारी हिजो अदालत आएपछि बयान र थुनचेक बहसपछि थुनामा पठाइएको हो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारी विरूद्ध नापी र सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडको घटनामा आपराधीको पदको मुद्दा दर्ता गरेको थियो। अदालतले नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अन्सारीलाई थुनामा राख्न आदेश दिएको र सरकारी वकिल कार्यालयसँग सम्बन्धित मुद्दामा 3,00,000 थरोटी मागेको थियो। अन्सारीले थरोटी समेत नबुझाएको प्रहरीले जनाएको छ। गएको भदौ 24 को विध्वंसमा विराटनगरका सरकारी कार्यालय, प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, जिल्ला अदालत, प्रशासनिक कार्यालय, महानगरपालिका, पाटबटेनी सुपर मार्केट र केही निजी घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको आरोप लागेको छ। अमेरिकी सेनाले इरानी सैन्य अखडामा फेरि हमला शुरू गरेको छ। राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा एउटा मालवाहक जहाजमाथि भएको आक्रमणलाई युद्ध विरामको उल्लंघन भन्ने लगत्तै अमेरिकी सेनाले इरानी सैन्य इलाकामा आक्रमण गरेको हो। इरानका क्षेप्यास्त्र र ड्रोन भण्डार केन्द्र सहित तटीय रेडार प्रणालीलाई लक्षित गरेर आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ। मालवाहक जहाजमाथि भएको ड्रोन हमलाको जवाफ स्वरूप कार्यवाही गरिएको अमेरिकी कमाण्डको भनाइ छ। इरानी ड्रोन हमलापछि होर्मुज क्षेत्रमा फँसेका सयौं जहाजका चालक दलका सदस्यको पूर्व निर्धारित उद्धार अभियान पनि रोकिएको थियो। इरानले भने मालवाहक जहाजले होर्मुज पार गर्न अनाधिकृत मार्ग प्रयोग गरेकाले आक्रमण गरिएको दावी गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले पनि अमेरिकाले युद्ध विराम सन्धिको उल्लंघन गरेको आरोप लगाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, गोर्खा रेडियो।

0: बेलायती सेनाको गोर्खा रेजिमेन्ट क्युजिएलआरले आज आफ्नो 68 वार्षिकोत्सव मनाउँदैछ। ब्रिटिस गोर्खाज नेपालमा विशेष कार्यक्रम गरेर रेजिमेन्टले वार्षिकोत्सव मनाएको हो। रेजिमेन्ट एसोसिएसन नेपालका अध्यक्ष मेजर बालकृष्ण राणा एमबी हो।
1: टुरिस्ट क्याम्पको ट्रान्जिट मेसमा एकदमै धुमधामसँग झन्डै 120 हाम्रो भेटरन्स मेम्बर्स फ्यामिलीज अनि हाम्रा गेस्टहरूसँग हाम्रो 60th एनिभर्सरी सिन्स इट्स फर्मेसन मनाउँदैछौँ। हामी क्युजिएलआर रेजिमेन्ट एसोसिएसन नेपालको तर्फबाट युके, नेपाल, हङकङ, अस्ट्रेलिया, युएसए अर्थात् अनेन्द्र सबै ठाउँमा हुनुभएका हाम्रा भूपुर हाम्रा शुभेच्छुक मित्रहरूलाई हाम्रो शुभकामना छ।
0: बेलायती गोर्खा सेनाको क्विन्स साउन्ड गोर्खा लजिस्टिक रेजिमेन्टका विभिन्न स्क्वाडन छन्। उनीहरू बेलायतका विभिन्न ठाउँमा तैनात छन्। यो रेजिमेन्टले देश विदेशमा हुने सैन्य अभियान र आइपर्न सक्ने जुनसुकै चुनौतीका लागि रसद सामग्री, यातायात र आपूर्ति व्यवस्थापनमा भूमिका खेल्ने गर्छ। काठमाडौँ उपत्यका सहित मुलुकका 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रणका लागि हालसम्म 5.5 लाख बढी पन्छी नष्ट गरिएको छ।
2: पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। 2082 चैत्र 4 मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि छापा, सुनसरी, महोत्तरी, पारा, चितवन, नलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,558 पंक्षी नष्ट गरिएको छ। यस्तै 9,89,313 अण्डा र 1,954 क्विन्टल दाना पनि नष्ट गरिएको छ। रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरेर संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै 12, महोत्तरी, चितवन र नलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे पलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डाक्टर दाहालले जानकारी दिनुभएको छ।
0: जेन्जी विद्रोहको बेला विराटनगरका सरकारी कार्यालयमा आगजनी गरेको अभियोगमा नेपाली कम्युनिष्ट पार्टी मोरङका एकजना नेतालाई कारागार पठाइएको छ। आगजनी तथा तोडफोडका अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले फोरपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। लामो समयदेखि फरार अन्सारी हिजो अदालत आएपछि बयान र थुनसेक बहसपछि थुनामा पठाइएको हो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारी विरुद्ध नापी र सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडको घटनामा आपराधिक उपद्रवको मुद्दा दर्ता गरेको थियो। अदालतले नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अन्सारीलाई थुनामा राख्न आदेश दिएको र सरकारी वकिल कार्यालयसँग सम्बन्धित मुद्दामा 3 लाख धरौटी मागेको थियो। अन्सारीले धरौटी समेत नबुझाएको प्रहरीले जनाएको छ। गएको भदौ 24 विध्वंसमा विराटनगरका सरकारी कार्यालय, मधेस सरकारी कार्यालय, प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, जिल्ला अदालत, प्रशासन कार्यालय, महानगरपालिका, भाटबटेनी सुपर मार्केट र केही निजी घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको आरोप लागेको छ। स्थानीय स्तरमा काँग्रेसको राजनीतिमा सक्रिय मोरङका एकजना युवा नेता पक्राउ परेका छन्। जिल्ला कारागारका कैदीबन्दीबाट असुली गरेको र उनीहरूको भत्ता समेत अपचालन गरेको आरोपमा मोरङका स्थानीय काँग्रेस युवा नेता अभिषेक गिरीलाई पक्राउ गरिएको हो। गिरीलाई आज बिहान विराटनगर 8 मधुमारामा घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता सहित कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुल्ने गरेको आरोप छ। मोरङ कारागारमा हाल 107 महिला सहित 1,179 कैदीबन्दी छन्। उनीहरूले दैनिक 80 रुपियाँका दरले करिब 16,000 रुपियाँ भत्ता पाउँछन्। करिब 500 कैदीबन्दीले मुडा बुन्ने र 100 गलैँचा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ। ती कैदीको पारिश्रमिक भत्ता र जाडो गर्मीका लुगा भत्ता समेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमेतमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो। भेनेजुएलामा आएको विनाशकारी भुइँचालोमा एकजना फुटबल खेलाडीकी पत्नीले सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छन्। भेनेजुएली फुटबलर हेक्टर बेलोले सामाजिक सञ्जालमा भागभुक पोस्ट गर्दै आफ्नी श्रीमती एन्ड्रियाले सानी छोरीको ज्यान बचाउँदा आफ्नै ज्यान गुमाएको जानकारी दिनुभएको हो। एन्ड्रियाले अन्तिम साहस फेर्दासम्म छोरीलाई नछाडेको र छोरी बुझ्ने भएपछि उनकी आमाको वीरताको कथा सुनाउने उहाँले लेख्नु भएको छ। छोरीलाई बचाउन आमाले ज्यान गुमाएको विषय आफूले सानी छोरीलाई कसरी बुझाउने भन्दै उहाँले पीडा भएको छ।
3: नमस्ते। गोर्खा रेडियो हो।

0: उद्योग मन्त्री गौरी कुमारी यादवले सरकार गठन भएको 100 दिन नपुग्दै प्रधानमन्त्री बालिन शाहलाई आफूले गरेका कामको विवरण बुझाउनु भएको छ। मन्त्री यादवले 32 बजे कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा उहाँले 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत आफ्नो मन्त्रालयले तोकिएका काम समय अघि नै सकिएको दावी गर्नुभएको छ। वर्तमान सरकार गठनको 100 दिन पुग्न 1 साता बाँकी छ। सरकारले उद्योग मन्त्रालयमा 100 दिनभित्र विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण, सेवा प्रवाह, लगानी मैत्री वातावरण, प्रशासनलाई चुस्त बनाउने र मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो। उद्योग मन्त्रालयले ती सबै काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गरेर प्रतिवेदन पेश गरेको जनाएको छ। मन्त्रालयका कर्मचारी र सरकारवालाको समन्वयका कारण निर्धारित जिम्मेवारी समयमै पूरा गर्न सम्भव भएको मन्त्री यादवको भनाइ छ। कैलालीमा सिंचाई सुविधा सुनिश्चित गर्न 5,000 भन्दा बढी किसान एकैपटक श्रमदानमा जुटेका छन्। 100 बढी ट्र्याक्टर प्रयोग गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसी।
1: स्थानीय भाषामा बेगारी भनेर चिनिने श्रमदानमा 100 किसान सहभागी छन्। कर्णाली नदीको बहाव मोडेर खेतसम्म पानी पुर्याउन स्थानीय स्रोत साधन तथा सेवलापात प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिन्छ। बाँधका लागि काटपात तथा सेवला ओसार्न मात्रै 100 भन्दा बढी ट्र्याक्टर प्रयोग भएका छन्। श्रमदानमा खटिएका गुरु प्रसाद चौधरी
2: हालापाता टिगोडिया लिएर किसानहरू सहित लिएर यहाँ बाँध बाँध्ने र बाँध बाँधिसकेपछि पानी फर्काएर यहाँ बुढी कुलामा फर्काउने र आफ्ना आफ्ना कुलाहरूमा लगेर
1: यसरी श्रमदानबाट बुढी खोलामा पानी फर्काउन उनीहरूले समिति नै बनाएका छन्। त्यही समितिको निर्णयका आधारमा श्रमदानमा जुट्ने गरेका छन्। कर्णाली नदीको बहाव फर्काउन सहज छैन। नदीभित्र पस्नु पर्ने भएकाले जोखिमपूर्ण छ। थायी रूपमा बहाव फर्काउन यहाँका स्थानीयले पहल नगरेका होइनन्, तर माग सम्बोधन भएको छैन। गेरुवा जल उपभोक्ता समूहका अध्यक्ष धनबहादुर साई
3: बारम्बार हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ कि हामीलाई थायी मुहानको चाहियो भनेर। हामीलाई यो झन्डै 7 किलोमिटर हामीलाई थायी मुहान चाहिँ नेपाल सरकारले चाहिँ बनाइदिएको भएदेखि हाम्रो यो 11 गाविसलाई चाहिँ एकदमै राम्रो हुन्थ्यो सिँचाइको लागि भन्ने।
1: राजापुर र गेरुवा क्षेत्रमा सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत धान सुपर जोन कार्यक्रम सञ्चालनमा छ भने राजापुर सिंचाई व्यवस्थापन कार्यालय पनि यही छ।
0: अर्घाखाँची जिल्ला दुर्लभ तथा संकटापन्न गिद्धको सुरक्षित वासस्थानका लागि स्थापित हुन थालेको छ।
4: यस वर्षको प्रजनन अवधिमा अर्घाखाँचीमा 4 प्रजातिका गिद्धले प्रजनन गरेका छन्। हालसम्म 33 वटा बचेरा गुडबाट उड्न सफल भएको गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका छन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति संकटापन्न डिंगर गिद्धले सल्लाहका रूखमा 23 वटा गुड बनाएको थियो। तीमध्ये 15 वटा गुडबाट बचेरा उडेको उहाँले जानकारी दिनुभएको छ। मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले 22 वटा र हार्डफोर गिद्धले 3 वटा गुड बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हार्डफोर गिद्धका 2 वटा गुडबाट बचेरा उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा 1 पटक मात्र अण्डा पार्छन्। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्छ। यता विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्देहर भूमिका स्थान मालारानी र शीतगंगा नगरपालिकाका विभिन्न 6 स्थानमा गुड बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो शुरू हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनु भएको छ।
0: अमेरिकी सेनाले इरानी सैन्य अखाडामा फेरि हमला शुरू गरेको छ। होर्मुज जलमार्गमा एउटा मालवाहक जहाजमाथि भएको इरानी आक्रमणलाई राष्ट्रपति ट्रम्पले युद्धविरामको उल्लंघन भने लगत्तै अमेरिकी सेनाले इरानी सैन्य इलाकामा आक्रमण गरेको हो। इरानका क्षेपास्त्र र ड्रोन भण्डारण केन्द्रसहित तटीय रेडार प्रणालीलाई लक्षित गरेर आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ। मालवाहक जहाजमाथि भएको ड्रोन हमलाको जवाफस्वरूप कार्यवाही गरिएको अमेरिकी कमाण्डको भनाइ छ। इरानी ड्रोन हमलापछि होर्मुज क्षेत्रमा फँसेका 100 पानी जहाजका चालक दलका सदस्यको पूर्व निर्धारित उद्धार अभियान पनि रोकिएको थियो। इरानले भने मालवाहक जहाजले होर्मुज पार गर्न अनधिकृत मार्ग प्रयोग गरेकाले आक्रमण गरिएको दावी गरिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले पनि अमेरिकाले युद्धविराम सन्धिको उल्लंघन गरेको आरोप लगाएको छ। भेनेजुएलामा आएको विनाशकारी भुइँचालोमा एकजना फुटबल खेलाडीकी पत्नीले सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छन्। भेनेजुएली फुटबलर हेक्टर बेलोले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै श्रीमती एन्ड्रियाले सानी छोरीको ज्यान बचाउँदा आफ्नै ज्यान गुमाएको जानकारी दिनुभएको हो। एन्ड्रियाले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र छोरी बुझ्ने भएपछि उनकी आमाको वीरताको कथा सुनाउने लेख्नु भएको छ। छोरीलाई बचाउन आमाले ज्यान गुमाएको विषय आफूले सानी छोरीलाई कसरी बुझाउने भन्दै उहाँले पीडा पाउनु भएको छ। सबैलाई नमस्कार।

0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि मतदान जारी छ। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर स्वर्णिम बुवागले निर्विरोध हुनुभएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सह महामन्त्री र एक महिला सह महामन्त्रीका लागि निर्वाचन भइरहेको हो। उपसभापति महिलामा सोभिता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रंजु दर्शना सहित कविन्द्र बुर्लाखुटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनु भएको छ। बुर्लाखुटी, पराजुली, न्यौपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एक सहित निर्वाचित हुने तीन सह महामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सह महामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रीमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। रासोपाका महामन्त्री पदका उम्मेद्वार मनिष झाले पार्टी नेतृत्वको निर्देशन विपरीत पार्टीमा समूहगत राजनीतिक अभ्यास हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै नेता झा,
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा झण्डै 50% महिला निर्वाचित भएका छन्। हिजो भएको पहिलो चरणको मतदान अन्तर्गत भएको मतदानबाट 49 जना महिला केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। उम्मेद्वारी दिएका मध्ये 61.25% महिला निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा 80 जना महिला उम्मेद्वार थिए। साङ्जामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। वालिङ नगरपालिका साथ लवली डाँडाको मिर्दी छापाकोट सड़क खण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा वालिङ साथका 25 वर्षका राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। 22 जना सवार जीपमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि 17 जनालाई पोखरा रेफर गरिएको छ। 2 जनालाई बुटवल पठाइएको, एकजना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। जीप चालक स्याङ्जा वालिङ साथका 28 वर्षका मीन बहादुर सारूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। बुटवलबाट छवि पाण्डे।
2: दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका 4 खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
3: अहिले त फर्निचरको हिसाबले हेर्ने हो भने 1 पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्चा छ। हामीले चाहिँ 50 सेट डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ, विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ, अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन, पहिलाको अलिकति होचो खालको त्यो अलिक बालमैती टाइपको फर्निचर थिएन कि सर हामीसँग प्राइमेरी लेभलमा, त्यो विद्यार्थीको साइज अनुसारको नै बनाउन लगाएँ मैले।
2: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाइ छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरिब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। ट्रस्टले डेस्क बेन्च बनाइदिएपछि विद्यालय र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई ठुलो सहयोग पुगेको प्रधानाध्यापक भट्टराईको भनाइ छ।
3: होइन, बसाइ व्यवस्थापन सजिलो हुने बित्तिकै त सिकाइ अटोमेटिकली वृद्धि भइहाल्छ नि सर। अहिले हाम्रो दलित नै बढी छ, दलित र जनजातिहरू बढी छ सर हामीसँग। होइन, 2 बोर्डिङ छ, त्यहाँबाट 3-4 बोर्डिङमा गाडीहरू आउँछ, तानी राखेका छन्। तर पनि हामीले विपन्न परिवारकै बच्चाहरूलाई पढाइरहेको छौँ, अन्य जातिहरूको पनि क्षेत्रीहरूमा पनि विपन्न परिवारकै बच्चाहरू त्यहाँ आइराखेका छन्। अब बाँकी जनजाति दलितहरूको माहौल त बढी छ, राम्रो सपोर्ट गरिरहेको छ त्यो
2: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार। जनश्रम माध्यमिक विद्यालयका लागि 50 सेट नयाँ डेस्क बेन्च र शिक्षकहरूका लागि बस्न राउन्ड टेबल व्यवस्था गरिएको छ।
0: नमस्कार।

0: दूरका रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा

0: डोटी दिपायल सिलगढ़ी दुईको सेती नदी बीचमा फँसेका 11 जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको आज सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो। स्थानीय शिव मन्दिरमा पूजा गर्न गएका बेला उनीहरू फँसेका थिए। तटबन्धनका लागि बाँधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बीचभागमा फँसेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल डोटीको गढ़बाट खटिएको टोलीले रबरका डुंगा प्रयोग गरी उनीहरूको उद्धार गरेको हो। गएको 1 महिनामा दक्षिण कोरियामा 3 नेपालीले ज्यान गुमाएका छन्। गएको जेठ 15 देखि हालसम्म 3 जना नेपालीको मृत्यु भएको कोरियाको नेपाली दूतावासले जनाएको छ। यो अवधिमा सुनसरीको बराहा क्षेत्र 10 प्रकाशपुरका प्रकाश राई र ओखलडुङ्गा मुलुङ 7का गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो। कोरियामै मृत्यु भएका रूपन्देहीको सेना मैनाका आशिष अधिकारीको मृत्युको कारण पुष्टि हुन बाँकी छ। 15 वर्षदेखि कोरियामा काम गर्दै आएका राईको जेठ 31 गते दुर्घटनामा मृत्यु भएको थियो। साँझ पख साइकल चलाउने क्रममा नहरमा खसेर उहाँको मृत्यु भएको हो। कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुङ्गाका थापाको जेठ 15 गते सवारी दुर्घटनामा मृत्यु भएको हो। उहाँ 3 वर्ष अघि कोरिया पुगेर गाई फार्ममा काम गर्दै आउनु भएको थियो। फार्मका लागि सामान किनेर फर्कने क्रममा उहाँ दुर्घटनामा परेको दूतावासले जनाएको छ। मृतक राई र थापाको शव नेपाल पठाइसकिएको राजदूतावासले जनाएको छ। रूपन्देहीका अधिकारीले भने आत्महत्या गरेको हुन सक्ने आशंका गरिए पनि पुष्टि हुन बाँकी रहेको दूतावासको भनाई छ। 3 वर्ष अघि कोरिया पुगेका अधिकारीको शव नेपाल पठाउने प्रक्रिया शुरू भएको पनि दूतावासले जनाएको छ। दूतावासले कोरिया बस्दै आएका नेपालीलाई कुनै समस्या परेमा तत्काल सम्पर्क गर्न पनि अनुरोध गरेको छ। चालू आर्थिक वर्ष सकिन 19 दिन बाँकी रहँदा सरकारले लक्ष्यको 75.17% राजस्व उठाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्ममा 11 खर्ब 12 अर्ब 48 करोड़ 46 लाख राजस्व संकलन भएको छ। सरकारले यो आर्थिक वर्षमा 14 खर्ब 80 अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो। लक्ष्य अनुसार राजस्व संकलन हुन अब दिनको 19 अर्ब 34 करोड़को दरले 19 दिनभित्र 3 खर्ब 67 अर्ब 51 करोड़ राजस्व उठाउनु पर्नेछ। कार्यालयका अनुसार यही अवधिमा 14 खर्ब 4 अर्ब 98 करोड़ 86 लाख सरकारी खर्च भएको छ। यो रकम लक्ष्यको 71.53% हो। हिजो एकै दिन 5 अर्ब 36 करोड़ 82 लाख खर्च भएको छ। गएको साउनेता चालुतर्फ 9 खर्ब 49 अर्ब 75 करोड़ 95 लाख र विकास निर्माणको काममा खर्च हुने पुँजीगततर्फ 1 खर्ब 42 अर्ब 23 करोड़ 68 लाख खर्च भएको छ। यो आर्थिक वर्षमा सरकारले 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। मध्य प्रदेशकै सबैभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली अहिले जीर्ण बन्दै गएको छ। शंकर आचार्यको रिपोर्ट।
1: नेपाल भारत सहकार्यमा करिब 5 दशक अघि निर्माण गरिएको यो सिंचाई आयोजना मर्मत सम्भार र स्तरोन्नतिको अभावमा संकटमा परेको हो। पर्सा बारा र रौतहटका हजारौं किसानको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको गण्डक नहरका पुल ढोका साइफन तथा अन्य संरचनाहरू पुराना र कमजोर बन्दै गएका छन्। नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहले बाराको बंगरी खोला पर्साको सिसिया खोला र जगन्नाथपुर स्थित ओरिया खोलामाथिका पुलहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताउनुभयो।
2: यो 50 वर्ष पहिला 2030 सालमा उद्घाटन भई सञ्चालनमा आएको योजना हो र हालै यसको अधिकांश संरचनाहरू जीर्ण बन्दै गएको छ, जसलाई मर्मत गर्नुपर्ने एकदम अत्यावश्यक छ। तर बजेटको न्यूनीकरणको कारणले सबै संरचनाहरू मर्मत हुन सकेको छैन र दिनानुदिन यसमा समस्याहरू थपिँदै गएको छ र यसको समाधानको लागि दिगो व्यवस्थापनको लागि समुचित बजेट व्यवस्था भएदेखि यहाँका 3 जिल्लाका किसान दाजुभाइहरूको भविष्यमा पानीको जुन समस्या आउने देखिन्छ त्यो चाहिँ हट्थ्यो।
1: यी पुलहरू दैनिक हजारौं स्थानीय बासिन्दा विद्यार्थी किसान तथा मालवाहक सवारी साधनले प्रयोग गर्दै आएका छन्। गण्डक नहरबाट सिंचाई मात्रै होइन नहरको दुवै किनारमा बनेका सड़कहरू दक्षिणी मधेसको महत्वपूर्ण वैकल्पिक सड़क सञ्जालका रूपमा समेत विकास भएका छन्। पछिल्ला वर्षमा वीरगंज जगन्नाथपुर क्षेत्रमा उद्योग विस्तारसँगै 100 ट्रक कन्टेनर र भारी सवारी साधन दैनिक यही मार्गबाट सञ्चालन भइरहेका छन्। तर पाँच दशक अघि निर्माण गरिएका पुलहरू अहिलेको भार वहन गर्न सङ्घर्षरत छन्। कार्यालयले नहर प्रणालीको पुरानो संरचनाका लागि विस्तृत अध्ययन सहितको प्रस्ताव संघीय सरकार समक्ष पठाइसकेको इन्जिनियर साहब बताउनुहुन्छ। यता गण्डक सम्झौता अनुसार नेपालले 850 क्युसेक पानी पाउनु पर्ने भए पनि व्यवहारमा त्यो परिमाणको पानी कहिल्यै नपाएको किसानहरूको गुनासो छ।

Yes! So crazy right now, most incredibly, it's your girl.

0: पशु सेवा विभागले गएको चैतमा बर्ड फ्लू देखिए यता किसानका लागि 40 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारले राहत दिनुपर्ने देखिएको आकलन गरेको छ। विभागका उपमहानिर्देशक विकास श्रेष्ठ,
1: बर्ड फ्लूको कारणले गर्दाखेरि किसान र सरकारलाई कति आर्थिक क्षति हुने केही आकलन गरिया छ?
2: पक्कै पनि पशु सेवा विभाग अन्तर्गत एउटा प्रयोगशाला छ हाम्रो केन्द्रीय पशु पक्षी रोग अन्वेषण प्रयोगशाला भनेर त्रिपुरेश्वरमा, त्यहाँबाट चाहिँ पीसीआर प्रविधिबाट बर्ड फ्लू पुष्टि भइसकेपछि एउटा प्रक्रिया छ, त्यसपछि पशु सेवा विभागले जुन ठाउँमा रोग देखिएको छ त्यो ठाउँको चार किल्ला निर्धारण गर्न र रोगको चाहिँ प्रारम्भिक अनुसन्धान गर्न हामीले एउटा इडिट टिम खटाउँछौँ। इडिट टिमले त्यो सम्बन्धित पोजिटिभ देखिएको फार्ममा गएर त्यहाँको वस्तुस्थिति अध्ययन गरेर एउटा रोग अन्वेषण प्रतिवेदन भनेर त्यो टिमले दिन्छ। त्यो लगत्तै हामीले चाहिँ आरआरडी टिम खटाउँछौँ, भनेको द्रुत प्रतिकार्य टोली भन्छ। यो टोलीको काम भनेको हजुरको चार किल्ला जुन निर्धारित भएको छ त्योभित्रको पन्छी र पन्छीजन्य पदार्थ त्यही ठाउँमा होइन नष्ट गरेर चाहिँ गाड्ने र पन्छीजन्य उत्पादन सामग्री जुन चाहिँ हामी विभिन्न अब अन्डाका क्रेटहरू होला होइन दानाका भाँडाहरू होला यिनै यसलाई चाहिँ निसंक्रमण गर्ने काम चाहिँ गर्दछ। अब नेपाल सरकारको नीति अनुसार बर्ड फ्लू पुष्टि भएको ठाउँमा प्रमुख जिल्ला अधिकारी जीवको अध्यक्षतामा एउटा जिल्ला दररेट निर्धारण समिति भनेर छ, त्यो समितिले चाहिँ कुखुरा त्यस्तै गरेर चल्ला अन्डा विभिन्न उमेर विभिन्न हप्ताको हुन्छ त्यसको चाहिँ एउटा रेट निर्धारण गर्छ। त्यो निर्धारित रेटको बढीमा 75% चाहिँ क्षतिपूर्ति दिने भन्ने कुरा चाहिँ नेपाल सरकारको नीति रहेको छ। त्यही कारणले जुन यो चैत्र 6 गतेबाट रोग देखिएको छ आजसम्म हामीले करिब करिब 6,06,000 पन्छीहरू नष्ट गरिसकेको अवस्था छ, त्यस्तै गरेर करिब करिब 10,00,000 गोटा अन्डा चाहिँ हामीले नष्ट गरिसकेछौँ र दानाको चाहिँ 1,95,000 केजी चाहिँ हामीले दाना नष्ट गरिसकेछौँ। अब नेपाल सरकारको नीति अनुसार यसको चाहिँ बढीमा 75% पनि हामीले चाहिँ सम्बन्धित कृषकलाई चाहिँ क्षतिपूर्ति दिनुपर्ने हुन्छ र अझसम्म हाम्रो मोटामोटी 40-45 करोडको हाराहारीमा नेपाल सरकारले यो क्षतिपूर्ति बाबतको रकम दिनुपर्ने चाहिँ रहेको अवस्था छ।
0: उपमहानिर्देशक विकास श्रेष्ठसँगको थप कुराकानी प्राइम बुलेटिनमा प्रसारण हुनेछ। उद्योग मन्त्री गौरी कुमारी यादवले सरकार गठन भएको 100 दिन नपुग्दै प्रधानमन्त्री बालेन शाहलाई आफूले गरेका कामको विवरण बुझाउनु भएको छ। मन्त्री यादवले 32 मुदे कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा उहाँले 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत आफ्नो मन्त्रालयलाई तोकिएका काम समय अघि नै सकिएको दावी गर्नुभएको छ। वर्तमान सरकार गठनको 100 दिन पुग्न 1 साता बाँकी छ। सरकारले उद्योग मन्त्रालयमा 100 दिनभित्र विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण, सेवा प्रवाह, लगानी मैत्री वातावरण, प्रशासनलाई चुस्त बनाउने र मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो। उद्योग मन्त्रालयले ती सबै काम निर्धारित समयभन्दा अघि नै सकेर प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको जनाएको छ। मन्त्रालयका कर्मचारी र सरोकारवालाको समन्वयका कारण निर्धारित जिम्मेवारी समयमै पूरा गर्न सम्भव भएको मन्त्री यादवको भनाई छ। धरानमा अत्याधुनिक स्मार्ट बस पार्क सञ्चालनमा आएको छ। धरान 8 मा संघीय सरकार र धरान उपमहानगरको 50-50% आन्तरिक स्रोतबाट करिब 1 बिघा 7 कट्ठा क्षेत्रफलमा बस पार्क निर्माण गरिएको हो। 24,86,00,000 रूपियाँमा निर्माण भएको बस पार्कमा एकैपल्ट 38 वटा ठूला बस र 18 वटा जीप पार्किङ गर्न सकिने व्यवस्था छ। भवनको बेसमेन्टमा 72 वटा 2 पाङ्रे सवारी साधन, 60 वटा अटो तथा केही कार र जीप पार्किङ गर्न सकिने क्षमता छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख विकास,
3: यो उद्घाटन गरिएको प्रोग्राम माने जनताको धरानको हामी सबै धरानवासीहरूलाई म बधाई दिन चाहन्छु। यो प्रोजेक्ट ओपन छ अल्बर्ट सुधार गर्ने मनोज भेनाङलाई हामीले सम्झिने कि सम्झिने त्यतिखेरको नगर विकासका चाहिँ साथीहरूले योगदान गर्नेहरूलाई सम्झिने कि नसम्झिने। अब यो प्रोसेसबाट अगाडि बढ्दै आएर स्वर्गीय हाम्रो तारा सुब्बा जो मेयर हुनुहुन्थ्यो तारा सुब्बा उहाँ र मन्जु भट्टराईज्यूलाई सम्झिने कि नसम्झिने, यो पथबाट अगाडि बढेको किलक राई हुँदै घरको सम्पान हुँदै हामीसम्म आइपुग्दाखेरि यो आज उद्घाटन हुँदैछ।
0: बसपाकमा करिब 300 यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सीसीटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनी स्मार्ट तथा यात्रु चढाउन र ओह्राल्नका लागि 22 वटा अटो अट्ने स्टेशन निर्माण गरिएको छ। अन्डरग्राउण्ड पार्किङ सहित बसपाक भवनको पहिलो तल्लामा 18 वटा व्यावसायिक सटर पनि निर्माण गरिएको छ। आयोजनाको निर्माणको जिम्मा

0: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राणा सवार गाडी दुर्घटनामा परेको छ। आज दिउँसो स्वर्गद्वारी दुई खाला भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले जानकारी दिनुभएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रफिकल तथा सरोया रोग अस्पताललाई एन्टी रेबिज खोप उपलब्ध गराएको छ। कार्यवाहक प्रमुख सुनिता ढंगोल आज अस्पताल पुगेर 1800 भाइल एन्टी रेबिज खोप प्रदान गर्नुभएको हो। खोप ग्रहण गर्दै अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले महानगरले प्रदान गरेको खोप करिब 9 दिनलाई पुग्ने बताउनु भएको छ। दैनिक 200 जना भन्दा धेरै व्यक्ति रेबिज विरूद्धको खोप लगाउन आउने गरेको उहाँको भनाई छ। माग गरेको एक साताभित्रै महानगरपालिकाले खोप प्रदान गरेको हो। होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौँको माइतीघरदेखि बबर महलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई सेन्टरबाट नहटाउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापना र भू स्वामित्व सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन उनीहरूको माग छ। सरकारले दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित हुनुपर्ने लगायत माग उनीहरूले गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजो सूचना जारी गर्दै असार 19 गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित बनेका हुन्। भोजपुरको पौवादुङमा गाउँपालिका 6 ठूलो दुम्मामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण सकिएको छ। सिंचाई कुलो निर्माण भएपछि स्थानीय किसानलाई खेती किसानीमा राहत मिलेको छ। स्थानीय दीप कुमार राई
1: 45 सालमा लगभग अब यो हामीले कृषि ब्याङ्कबाट ऋण निकालेर 43 हजारमा खन्नाको हो। त्यस पछाडि 26 वर्ष हामीले उपभोग गरियो। 26 वर्ष उपभोग गरिसकेपछि चाहिँ अब भोलबाडीले चाहिँ दुःख दियो। त्यस पछाडि चाहिँ त्यत्तिकै अब बाँचिएको थियो। अनि यो जिल्ला सिँचाइबाट चाहिँ लगभग अहिले 5 वर्ष भयो होला। उत्तरदेखि चाहिँ अब सिँचाइबाट चाहिँ अब रकम परेको हुनाले अहिले यो चाहिँ त्यही रोपाइ चाहिँ यो ताली रोपियो भनौँ न होइन, अब यो तालदेखि चाहिँ सुरु भयो। कति सहज छ सहज छ नि। अब पहिला अब माटै कुलो ल्याउँदाखेरि अब दिनै पछि भत्किने हुन्थ्यो, त्यो छोडेर अब अहिले लाइनिङ तानियो, फेरो फेरो ठाउँमा पाइपहरू राखियो, त्यस पछाडि त अहिलेसम्म राम्रै छ।
0: यो सिंचाई आयोजना हाल करिब 1500 मिटर निर्माण सकिएको छ। हालसम्म विभिन्न आर्थिक वर्षमा गरी करिब 55 लाख रुपियाँ खर्च भइसकेको सिंचाई कार्यालय भोजपुरका प्रमुख राजु भट्टराईले जानकारी दिनुभएको छ।
2: आर्थिक वर्ष 78 सुरु भएको हो। यसमा चाहिँ विभिन्न समयमा गएर हामीले करिब 55 लाख रुपियाँ जति लगानी गरेका छौँ। उक्त योजनामा चाहिँ अब विशेष गरी खोर्सानी खेती हुने र कठिन भूगोलको बावजुद पनि कार्यालयको तर्फबाट र उक्ततर्फबाट गरेको मिन्तु कार्यले गर्दाखेरि अहिले चाहिँ खेतसम्म पानी पुग्न सफल भएको छ र आगामी दिनमा पनि हामीले त्यसको लागि चाहिँ थप काम गर्ने पनि सोच बनाएका छौँ।
0: स्थानीय वासीका अनुसार सिंचाई अभाव हुँदा जमिन वर्षौंदेखि उपयोगविहीन अवस्थामा थियो। कैदीबन्दीसँग रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला कारागारभित्रै प्रदर्शन भएको छ। गिरी आज बिहान विराटनगर 8 मधुमाराको घरबाट पक्राउ परेका थिए। कारागारको ब्लक बी का कैदीबन्दीले गिरीलाई पक्राउ गरिएको विरोधमा नाराबाजी गरेको कारागार प्रमुख राजन घिमिरेले जानकारी दिनुभएको छ। ब्लक बीमा 536 जना कैदीबन्दी रहेको उहाँले बताउनुभयो। कारागारमा उच्च सतर्कता अपनाइएको छ। सरकारले वर्षमा 2 पल्ट कैदीबन्दीका लागि पोसाक भत्ता रकम उपलब्ध गराउँदैछ। गिरीले गर्मी मौसमको पोसाकको रकम हिनामिना गरेको आरोप छ। गर्मीका लागि प्रत्येक कैदीलाई सरकारले 2500 रुपियाँ उपलब्ध गराउँदै आएको छ। ब्लक ए बी र महिला ब्लक गरी कारागारमा करिब 1200 कैदीबन्दी छन्। पक्राउ परेका गिरी छाती दुखे भन्दै अस्पताल भर्ना भएका छन्। छाती दुखे भनेपछि गिरीलाई प्रहरीले कोशी अस्पताल भर्ना गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष सजाय भुक्तानपछि गिरी 2 वर्ष यता कारागार बाहिर छन्। तर कारागारभित्रको आन्तरिक व्यवस्थापन अझै उनले हस्तक्षेप गरिरहेको आरोप छ। अरनीको राजमार्ग यही असार 22 गतेदेखि रातिको समयमा 15 दिन बन्द गरिने भएको छ। स्तरोन्नति भइरहेको अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार 3रो सातादेखि 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाइने जिल्ला सुरक्षा समितिले जनाएको छ। गएको साता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिकाले फेरि एकअर्कामाथि आक्रमण गरेका छन्। अहिलेसम्म खबर नमस्कार।

0: चालू आर्थिक वर्ष सकिन 19 दिन बाँकी रहँदा सरकारले लक्ष्यको 75.17% राजस्व उठाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्ममा 11 खर्ब 12 अर्ब 48 करोड 46 लाख राजस्व संकलन भएको छ। सरकारले यो आर्थिक वर्षमा 14 खर्ब 80 अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो। लक्ष्य अनुसार राजस्व संकलन हुन अब दिनको 19 अर्ब 34 करोड़का दरले 19 दिनभित्र 3 खर्ब 67 अर्ब 51 करोड़ राजस्व उठाउनु पर्नेछ। कार्यालयका अनुसार यही अवधिमा 14 खर्ब 4 अर्ब 98 करोड़ 86 लाख सरकारी खर्च भएको छ। यो रकम लक्ष्यको 71.53% हो। हिजो एकै दिन 5 अर्ब 36 करोड़ 82 लाख खर्च भएको छ। उद्योग मन्त्री गौरी कुमार यादवले सरकार गठन भएको 100 दिन नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई आफूले गरेका कामको विवरण बुझाउनु भएको छ। मन्त्री यादवले 32 बुँदे कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा उहाँले 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत आफ्नो कार्यालयलाई तोकिएका काम समय अघि नै सकिएको दावी गर्नुभएको छ। वर्तमान सरकार गठनको 100 दिन पुग्न 1 साता बाँकी छ। सरकारले उद्योग मन्त्रालयमा 100 दिनभित्र विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण, सेवा प्रवाह, लगानी मैत्री वातावरण, प्रशासनलाई चुस्त बनाउने र मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो। उद्योग मन्त्रालयले ती सबै काम निर्धारित समयभन्दा अघि नै सकेर प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको जनाएको छ। कैदीबन्दीसँग रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला कारागारभित्रै प्रदर्शन भएको छ। गिरी आज बिहान विराटनगर 8 मधुमाराको घरबाट पक्राउ परेका थिए। कारागारको ब्लक बी का कैदीबन्दीले गिरीलाई पक्राउको विरोधमा नाराबाजी गरेको कारागार प्रमुख राजन घिमिरेले जानकारी दिनुभएको छ। ब्लक बीमा 536 जना कैदीबन्दी रहेको घिमिरेले बताउनुभयो। कारागारमा उच्च सतर्कता अपनाइएको छ। गिरीले गर्मी मौसमको पोसाकको रकम हिनामिना गरेको आरोप छ। होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौँको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई सेन्टरबाट नहटाउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापना, भू स्वामित्व सहितको वास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन उनीहरूको माग छ। गएको चैत यता 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लू भेटिएपछि पशु सेवा विभागले रोग नियन्त्रण कक्ष स्थापना गरेर संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ। रोग नियन्त्रण कक्षका नेतृत्वकर्ता उपमहानिर्देशक डाक्टर विकास श्रेष्ठ:
1: बर्ड फ्लूको ट्रेन नियन्त्रण भित्रै छ यो अथवा नियन्त्रण बाहिर गइसकेको हो?
2: 2082 साल चैत्र 6 गते नेपालमा पछिल्लो क्रममा पहिलो पटक चाहिँ यो बर्ड फ्लू पुष्टि भएको थियो र चैत्र 6 गतेदेखि असार 12 गतेसम्म 11 जिल्लामा 100 स्थानमा चाहिँ बर्ड फ्लू संक्रमण पुष्टि भएको अवस्था छ। जुन पहिलो पटक देखियो सुरुको अवस्थामा झापा, मोरङ र सुनसरी 3 जिल्लाबाट सुरुवात भएको थियो। तुरुन्तै हामीले रेस्पोन्स गरेर संक्रमित जुन फार्म छ त्यहाँको पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्रीहरूको हामीले नष्ट गर्ने प्लस निसंक्रमण गर्ने काम गर्यौँ। केही समय चाहिँ त्यो 3 जिल्लाहरूबाट पन्छी र पन्छीजन्य पदार्थहरू ओसार पोसारमा पनि रोग भएको अवस्था थियो र अहिले पछिल्लो क्रममा त्यो 3 जिल्लामा चाहिँ अब रोग नियन्त्रणमै रह्यो, त्यसपछि आउटब्रेकहरू भएन र ती 3 जिल्लाबाट क्रमैसँग चाहिँ अहिले पछिल्लो क्रममा काठमाडौँ उपत्यकाको 3 जिल्ला र त्यो बाहेकको एउटा काभ्रेपलाञ्चोक जिल्लामा चाहिँ अलिकति एउटा हटस्पटको रूपमा चाहिँ धेरै संख्यामा आउटब्रेकहरू चाहिँ भइरहेको अवस्था चाहिँ छ।
1: भनेको नियन्त्रण भित्रै छ कि अझै फैलिँदो क्रममा देखिया छ?
2: अब 11 जिल्लामध्ये झापा, मोरङ, सुनसरीबाट सुरुवात भएको थियो, ती जिल्लाहरूमा अहिले नियन्त्रण रहेको छ। त्यसपछि चितवन, नवलपरासीमा एउटा केस, 12 महोत्तरीमा चाहिँ अहिले नियन्त्रण अवस्थामा, त्यहाँ त्यसपछि एक एकवटा जुन आउटब्रेक देखिएको थियो चितवनमा 2 आउटब्रेक, अहिले चाहिँ 30 जिल्लाहरूमा नियन्त्रण अवस्थामा छ र पछिल्लो क्रममा अलिकति चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा चाहिँ केही संख्यामा अलिकति बढ्दो क्रममा छ र यो बढ्दो क्रममा भए तापनि पुष्टि हुनासाथ हामीले चाहिँ जुन ठाउँमा संक्रमण देखिएको छ त्यही स्थानमा नै हामीले पन्छी र पन्छीजन्य पदार्थलाई नष्ट गर्ने र पन्छी उत्पादन सामग्रीहरूको निसंक्रमण गरेर रोगलाई फैलन नदिने गरेर हामीले व्यवस्थापन गरिरहेका छौँ।
1: डाक्टर साहब, झापा, मोरङ, सुनसरी सुरुमा चैतमा देखियो, त्यहाँदेखि त्यही ठाउँको बर्ड फ्लू चाहिँ मुलुकका अरू जिल्लाहरूमा फैलिएको हो अथवा होइन हामीले केही भन्न सक्छौँ?
2: यसमा विस्तृत हामीले अध्ययन सुरु गर्ने भनेर हामीले चाहिँ पहल गरिसकेका छौँ र सरसर्ती हेर्दाखेरि त्यहाँको भन्दा पनि यो कस्तो हुन्छ भने जुन उडेर आउने चरा कागहरू आदिबाट पनि होइन यो रोगहरू चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ सर्ने हुन्छ जङ्गली चरा चुरुङ्गीहरूबाट होइन कुखुराको ओसार पोसार त हामीले झापा मोरङ सुनसरीमा रोकिहालेका थियौँ स्थानीय प्रशासनको सहयोगमा। त्यही भएर अब त्यताबाट भन्दा पनि मलाई लाग्छ यो वाइल्ड बर्डहरू चरा चुरुङ्गीहरू छ नि अब त्यहीबाट नै आएको हो कि भन्ने चाहिँ एउटा हामीले अनुमान गर्न सक्छौँ। अब यसको लागि अझै विस्तृत चाहिँ अध्ययनबाट नै होला।
1: यतिखेर बर्ड फ्लूको हल्लासँगै कुखुराको मासु खान हुने कि नहुने भनेर पनि सन्त्रास देखिन्छ, के गर्ने हो?
2: अब हामी प्राविधिक भएको नाताले होइन रोगी कुखुराको मासु र रोगी कुखुराबाट उत्पादन भएको अन्डा खानु हुँदैन स्पष्ट भन्नु पर्दा। तर यो भन्दै गर्दाखेरि होइन कुखुराको मासु यदि राम्ररी पकाएर हामीले खाएका छौँ अन्डा चाहिँ राम्रोसँग उमालेर पकाएर खान्छौँ भने योबाट बर्ड फ्लूका भाइरसहरू मान्छेमा सर्न सक्दैन किनभने 70 डिग्री भन्दा माथि यो बर्ड फ्लूको भाइरसहरू बाँच्न सक्दैन र पकाउँदाखेरि राम्रोसँग पकाएको उमालेको माथि त्यो भाइरसहरू पनि मर्ने भएको हुनाले त्यो कुखुराको मासु अन्डा मजाले खान सकिन्छ। तर यति भनिरहँदा फेरि रोगी कुखुराको मासु र त्यो कुखुराबाट उत्पादित अन्डा चाहिँ फेरि खानु भएन।
1: बर्ड फ्लू लागिसकेपछि पनि अन्डा चाहिँ पारिरहन्छ?
2: अन्डा निकै कम हुन्छ सर। अब यो चाहिँ 60-70% लिएर हजुरको कुनै कुनै फ्लकमा त धेरै कुखुराहरू मर्न थालिसकेपछि अन्डा उत्पादन ज्यादै न्यूनो हुन्छ। त्यही भएर अब संक्रमित कुखुराबाट अन्डाको उत्पादन पनि कम भइसकेको अवस्था र पुष्टि भइसकेपछि त्यो अन्डा पनि हामी नष्ट गरिहाल्छौँ। त्यही भएर अब उपभोक्ता कहाँ जाने चाहिँ सम्भावना ज्यादै न्यूनो छ।
0: गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। पुटोलबाट छवि पाण्डे।
3: दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका 4 खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
4: अहिले त फर्निचरको हिसाबले हेर्ने हो भने 1 पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्चा छ। हामीले चाहिँ 50 सेट डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ, विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। त्यो करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन पहिलाको अलिकति होचो खालको त्यो अलिक बालमैती टाइपको फर्निचर थिएन क्या सर हामीसँग प्राइमेरी लेभलमा, त्यो विद्यार्थीको साइज अनुसारको नै बनाउन लगाएँ मैले।
3: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाइ छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरिब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। ट्रस्टले डेस्क बेन्च बनाइदिएपछि विद्यालय र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई ठुलो सहयोग पुगेको प्रधानाध्यापक भट्टराईको भनाइ छ।
4: होइन बसाइ व्यवस्थापन सजिलो हुने बित्तिकै त सिकाइ अटोमेटिकली वृद्धि भइहाल्छ नि सर। अहिले हाम्रो दलित नै बढी सर, दलित र जनजातिहरू बढी छ सर हामीसँग। होइन दुई बोर्डिङ छ, त्यहाँबाट 3-4 बोर्डिङमा गाडीहरू आउँछ, तानी राखेका छन्। तर पनि हामीले विपन्न परिवारकै बच्चाहरूलाई पढाइरहेको छौँ, अन्य जातिहरूको पनि क्षेत्रीहरूमा पनि विपन्न परिवारकै बच्चाहरू त्यहाँ आइराखेका छन्। अब बाँकी जनजाति दलितहरूको मान्यता बढी छ, राम्रो सपोर्ट गरिरहेको छ त्यो कारण।
3: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार जनश्रम माध्यमिक विद्यालयका लागि 50 सेट नयाँ डेस्क बेन्च र शिक्षकहरूका लागि बस्न राउन्ड टेबलको समेत व्यवस्था गरिएको छ।
0: अब खबर फटाफट।
1: बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्तीको निर्माणाधीन पक्की पुलको काम 75% सकियो। अर्को असारमा सकिने पुल निर्माणका लागि 119 करोड खर्च हुने। तनहुँको म्याग्दे गाउँपालिका सगरमाथा आरोहण गर्ने र दूध किसानलाई प्रोत्साहन गर्दै झण्डा सहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई 5 लाख र दूध बेच्ने किसानलाई लिटरमा 10 रुपियाँ दिने। सल्यानका अस्पताल र स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क दिइने सरकारी औषधिको अभाव, अस्पतालबाट निशुल्क वितरण गरिने 98 प्रकारका औषधि प्रदेश सरकारले अझै पठाएन। अस्पतालमा औषधि नपाएपछि बिरामीहरू महँगोमा निजी मेडिकलबाट किन्न बाध्य।
0: र फिफा विश्वकप 2026 भोलि अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल खेल्दैछ। डालास स्टेडियममा भोलि बिहान 7:45 अर्जेन्टिनाले जोर्डन विरूद्ध खेल्नेछ। अर्जेन्टिना समूह चरणका दुवै खेल जितेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। जोर्डन प्रतियोगिताबाट बाहिरिसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
2: बिलाइन भरि
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा

0: काठमाडौँको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारीहरूबीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै शुरू हुन सकेको छैन। पहिले कहिले नेपाल सरकारबाट तयारीको काम समयमै नहुँदा त कहिले चिनिया टोली नआउँदा समस्या भएको थियो। अहिले सबै प्रक्रिया पूरा हुँदा समेत निर्माणको काम अघि बढ़न सकेको छैन। सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्नेबारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाई छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। चीन सरकारको आधिकारिक परामर्शदाताले डिजाइन पेश गर्ने सहमति भएको छ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कलभर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। वर्षा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाइ छ। वर्षा अघि ठेक्का सम्झौता भए पनि काम भने दशैंपछि मात्रै शुरू हुने अर्यालले जानकारी दिनुभएको छ। पटक पटक निर्माणको काम थाल्ने समय भने अनुसार नभए पनि अब भने धेरै ढिला नहुने अर्यालको दावी छ। कैदीबन्दीसँग रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला कारागारभित्रै प्रदर्शन भएको छ। गिरी आज बिहान विराटनगर 8 मधु माराको घरबाट पक्राउ परेका थिए। कारागारको ब्लक बी का कैदीबन्दीले गिरीलाई पक्राउ गरेको विरोधमा नाराबाजी गरेको कारागार प्रमुख राजन घिमिरेले जानकारी दिनुभएको छ। ब्लक बीमा 536 जना कैदीबन्दी रहेको घिमिरेले बताउनुभयो। कारागारमा उच्च सतर्कता अपनाइएको छ। सरकारले वर्षमा दुईपल्ट कैदीबन्दीका लागि पोसाक भत्ता रकम उपलब्ध गराउँदै आएको छ। गिरीले गर्मी मौसमको पोसाकको रकम हिनामिना गरेको आरोप छ। गर्मीका लागि प्रत्येक कैदीलाई सरकारले 2,500 रूपियाँ उपलब्ध गराउँदै आएको छ। ब्लक ए बी र महिला ब्लक गरी कारागारमा करिब 1,200 कैदीबन्दी छन्। पक्राउ परेका गिरी छाती दुखे भन्दै अस्पताल भर्ना भएका छन्। भोजपुरको पौवादुङमा गाउँपालिका 6 ठूलो दुम्बामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण सकिएको छ। सिंचाई कुलो निर्माण भएपछि स्थानीय किसानलाई खेती किसानीमा राहत मिलेको छ। स्थानीय देव कुमार राई
1: 45 सालमा लगभग अब यो हामीले कृषि ब्याङ्कबाट ऋण निकालेर 43,000 खनाएको हो। त्यस पछाडि 26 वर्ष हामीले उपभोग गरियो। 26 वर्ष उपभोग गरिसकेपछि चाहिँ अब भोलबाडीले चाहिँ दुःख दियो। त्यस पछाडि चाहिँ त्यत्तिकै बाँझिएको थियो। अनि यो जिल्ला सिँचाइबाट चाहिँ लगभग अहिले 5 वर्ष भयो होला। उतादेखि चाहिँ अब सिँचाइबाट चाहिँ अब रकम परेको हुनाले अहिले यो चाहिँ रोपाइँ चाहिँ यो ताली रोपियो भनौँ न होइन, अब यो तालदेखि चाहिँ सुरु भयो। कति सहज छ सहज छ नि, अब पहिला अब माटे कुलो ल्याउँदाखेरि अब दिनै पछि भत्किने हुन्थ्यो, त्यो छोडेर अब अहिले लाइनिङ तानियो, अप्ठ्यारो अप्ठ्यारो ठाउँमा पाइपहरू राखियो, त्यस पछाडि त अहिलेसम्म राम्रै छ।
0: यो सिंचाइ आयोजना हाल करिब 1,500 मिटर निर्माण सकिएको छ। हालसम्म विभिन्न आर्थिक वर्षमा गरी करिब 55 लाख रूपियाँ खर्च भइसकेको सिंचाई कार्यालय भोजपुरका प्रमुख राजु भट्टराईले बताउनु भयो।
2: पिखुवा भेडाको सिंचाइ आयोजना पोबादुङ्गा गाउँपालि वार्ड नम्बर 6 चाहिँ आर्थिक वर्ष 77-78 सुरु भएको हो। यसमा चाहिँ विभिन्न समयमा गएर हामीले करिब 55 लाख रुपियाँ जति लगानी गरेका छौँ। उक्त योजनामा चाहिँ अब विशेष गरी खोर्सानी खेती हुने र कठिन भूगोलको बावजुद पनि कार्यालयको तर्फबाट र उतातर्फबाट गरेको मिन्तु कार्यले गर्दाखेरि अहिले चाहिँ खेतसम्म पानी पुग्न सफल भएको छ र आगामी दिनमा पनि हामीले त्यसको लागि चाहिँ थप काम गर्ने पनि सोच बनाएका छौँ।
0: अरणीको राजमार्ग यही असार 22 गतेदेखि रातिको समयमा 15 दिन बन्द गरिने भएको छ। यस्तो उन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत धुलिखेल खावा सड़क खण्डलाई तीव्रता दिन 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यही 22 असारदेखि आउँदो साउन 4 गतेसम्म रातिका बेला टिप्पर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा निषेध गर्ने निर्णय भएको छ। यस्तै यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। समितिले यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिश गरिने समेत जनाएको छ। एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने भएको छ।

0: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राणा मगरको गाडी दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा 50 वर्षीय राणा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक गणेश गुवालीले जानकारी दिनुभएको छ। अप्ठ्यारो भौगोलिक अवस्थाका कारण करिब 2.5 घण्टापछि उहाँलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उपचारका लागि स्थानीय अस्पताल पुर्याइए पनि चिकित्सकले राणा मगरलाई मृत घोषणा गरेका थिए। प्रहरी निरीक्षक गेवालीले दुर्घटनास्थल निकै अप्ठ्यारो भएकाले उद्धारमा कठिनाई भएको बताउनुभयो। स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा आज साँझ 4:45 बजेतिर उपप्रमुख मगर आफैले चलाएको गाड़ी स्वर्गद्वारी 2 पाङ्गेसालमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। गाड़ी सड़कदेखि करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ। जंगलमा पशु चौपाया चराउन गएका गोठालाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। गाड़ीमा राणा मगर एक्लै सवार रहेको प्रहरीको भनाई छ। दुर्घटनाको कारण खुलेको छैन। राणा मगर 2079 वैशाखमा भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हुनुभएको थियो। मनसून अबको साता निकै सक्रिय हुने र यसले ठाउँ ठाउँमा वर्षा गराउने मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको र आउँदो साता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो मंगलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। आज राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि आइतबार राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षा र कोशीको तराई र मध्य प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको लामिछानेको भनाई छ। यस्तै सुदूरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ। सोमबारदेखि भने वर्षा थप बढ्नेछ। पर्सि सोमबार कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशीको तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरी पनि आउने विभागले बताएको छ। सोमबार रातिदेखि भने मनसून थप सक्रिय भई कोशी प्रदेशका पहाड़ी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना छ। कोशी प्रदेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। मौसमविद धर्मराज उप्रेतीका अनुसार भोलिदेखि 17 गतेसम्ममा मनसून थप सक्रिय हुने र असार 16-18 गतेसम्ममा भारी वर्षा हुनेछ। सोमबारपछि पश्चिम नेपाल बाँकेदेखि कञ्चनपुरसम्मै वर्षा हुने उहाँको भनाइ छ। नेपालमा यो वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ।
1: एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 2026 जनवरी 1-25 जूनसम्म देशभर 1072 जनामा मात्र संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23 सम्म यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको हो। यस वर्ष हालसम्म 71 जिल्लामा डेंगी संक्रमण देखिएको छ। हालसम्म डेंगीबाट कसैको पनि मृत्यु भएको छैन। एडिसिडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दालका अनुसार हालको तथ्याङ्क अनुसार हरेक महिना औसत 100-150 जनामा संक्रमण देखिने गरेको छ, तर डेंगी फैलिने मुख्य सिजन अझ बाँकी रहेकाले अबका दिनमा थप सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ। नेपालमा सन् 2004 डेंगी संक्रमण देखिन थालेको सरकारी तथ्याङ्क छ। शुरूको वर्ष 1 जनामा मात्र संक्रमण देखिएकामा त्यसपछिका वर्षमा बढ्दै गएको देखिन्छ। एडिसिडीका अनुसार हालसम्मको संक्रमण दर हेर्दा 2019 17,992, 2022 54,784 जनामा संक्रमण देखिएको थियो। डेंगी संक्रमणकै कारण 2022 88 जनाको मृत्यु भएको तथ्याङ्क छ। यस्तै 2023 51,243 जनामा संक्रमण देखिँदा 20 जनाको मृत्यु भएको थियो। 2024 41,865 संक्रमण भएकोमा 15 जनाले ज्यान गुमाएका थिए भने 2025 53,200 संक्रमण देखिँदा 8 जनाको मृत्यु भएको थियो।
0: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर 1 बालिकाको ज्यान गएको छ। खप्तड छेडेदह 3 पुडा बाउलाका आइते रावतकी 9 वर्षकी छोरी प्रिन्साको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिनुभएको छ। घर नजिकै बारीमा तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते भएकी रावतको असामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। फिफा विश्वकप 2026 भोलि अर्जेन्टिनाले चरणको अन्तिम खेल खेल्दैछ। डालास स्टेडियममा भोलि बिहान 8:00 बजे अर्जेन्टिनाले जोर्डन विरुद्ध खेल्नेछ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कर्णाली राजमार्गमा काम गर्न जिम्मा लिएका तर काम नगर्ने सोह्रवटा रुङ्गटा ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु भएको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै सडक डिभिजन कार्यालय जुम्लाले कालीकोट जुम्ला र मुगुमा सञ्चालित ठेक्का सम्झौता अन्त्य सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालेको सूचना अधिकारी सर्वकुमार सिंहले जानकारी दिनुभयो। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका 10 रुङ्गटा आयोजनाका ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ। मनसुन अबको साता निकै सक्रिय हुने र ठाउँ ठाउँमा वर्षा गराउने मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले मनसुन आगामी हप्ता थप सक्रिय भएर धेरैसम्म वर्षा हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। सोमबार कोशी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरी पनि आउने विभागले जनाएको छ। सोमबार रातिदेखि मनसुन थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। काठमाडौँको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारीबीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै सुरु हुन सकेको छैन।
4: सडक विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्ने बारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाई छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कलभर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। बर्खा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाइ छ। बर्खा अघि ठेक्का सम्झौता भए पनि काम भने दशैंपछि मात्रै सुरु हुने अर्यालले जानकारी दिनुभएको छ।
3: गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। बुटोलबाट छवि पाण्डे।
5: दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका चार खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
6: अहिले त फर्निचरको हिसाबले हेर्ने हो भने एक पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्या छ। हामीले चाहिँ नि 50-60 डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ। विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन, पहिलाको अलिकति होचो खालको त्यो अलि बालमैती टाइपको फर्निचर थिएन क्या सर हामीसँग प्राइमेरी लेभलमा।
5: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाइ छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरिब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। ट्रस्टले डेस्क बेन्च बनाइदिएपछि विद्यालय र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई ठुलो सहयोग पुगेको प्रधानाध्यापक भट्टराईको भनाइ छ।
6: होइन, बसाइ व्यवस्थापन सजिलो हुने बित्तिकै त सिकाइ अटोमेटिकली वृद्धि भइहाल्छ नि सर। अहिले हाम्रो दलित नै बढी छ, दलित र चाहिँ जनजातिहरू बढी छ सर हामीसँग। होइन, दुईवटा बोर्डिङ छ, त्यहाँबाट 3-4 बोर्डिङमा गाडीहरू आउँछ, तानी राखेका छन्। तर पनि हामीले विभिन्न परिवारकै बच्चाहरूलाई पढाइरहेको छौँ।
3: भोजपुरको पौवा दुङमा गाउँपालिका छ ठुलो दुम्बामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण सकिएको छ। सिंचाई कुलो निर्माण भएपछि स्थानीय किसानलाई खेती किसानीमा राहत मिलेको छ। स्थानीय देवकुमार राई।
7: 45 सालमा लगभग अब यो हामीले कृषि ब्याङ्कबाट ऋण निकालेर 43,000 खनाएको हो। अनि त्यस पछाडि 26 हामीले उपभोग गरियो। 26 उपभोग गरिसकेपछि चाहिँ अब भोलबाडीले चाहिँ दुःख दियो। त्यस पछाडि चाहिँ त्यत्तिकै अब बाँझिएको थियो। अनि यो जिल्ला सिँचाइबाट चाहिँ लगभग अहिले 5 भयो होला उत्तरदेखि चाहिँ अब सिँचाइबाट चाहिँ अब रकम परेको हुनाले अहिले यो चाहिँ त्यही रोपाइ चाहिँ यो ताली रोपियो भनौँ न होइन।
3: यो सिंचाइ आयोजना हाल करिब 1,500 मिटर निर्माण सकिएको छ। विभिन्न आर्थिक वर्षमा गरी 55,00,000 रुपियाँ खर्च भइसकेको सिंचाइ कार्यालय भोजपुरका प्रमुख राजु भट्टराईले जानकारी दिनुभएको छ। काभ्रेको पनौतीमा 1422 वर्षदेखि मनाइँदै आएको हिले जात्रा सुरु भएको छ। जात्राको परम्पराअनुसार पुण्यमाता खोलामा नागको प्रतीक राखिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सदस्यलाई तालिम दिने भएको छ. संघीय संसद सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गरी सांसदलाई दुई दिन तालिम दिन लागेको जनाएको छ. प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा असार 15 र 16 गते सांसदलाई तालिम दिन लागिएको छ. तालिमलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ. प्रतिनिधि सभाका सबै सांसदलाई तालिममा उपस्थित हुन भनिएको छ. प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राणा मगरको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ. दुर्घटनामा 50 वर्षीय राणा मगरको मृत्यु भएको प्रहरी इन्स्पेक्टर गणेश कुमारीले जानकारी दिनुभएको छ. अप्ठ्यारो भौगोलिक अवस्थाका कारण करिब 2.5 घण्टापछि उहाँलाई अचेत अवस्थामा उद्धार गरिएको थियो. उपचारका लागि स्थानीय अस्पताल पुर्याइए पनि चिकित्सकले राणा मगरलाई मृत घोषणा गरेका थिए. स्वर्गद्वारीबाट तनवाङतर्फ जाँदै गर्दा उपप्रमुख मगर आफैले चढाएको गाडी स्वर्गद्वारी 2 बाङ्गेसालमा दुर्घटना अवस्थामा फेला परेको थियो. राणा मगर 2079 वैशाखमा भएको स्थानीय तह चुनावमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हुनुभएको थियो. गएको चैत यता 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लू देखिएपछि पशु सेवा विभागले रोग नियन्त्रण कक्ष स्थापना गरेर सङ्घ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ. रोग नियन्त्रण कक्षका नेतृत्वकर्ता उपमहानिर्देशक डाक्टर विकास श्रेष्ठ.
4: बर्ड फ्लूको ट्रेन्ड नियन्त्रण भित्रै छ यो अथवा नियन्त्रण बाहिर गइसकेको हो?
5: 2082 साल चैत्र 6 गते नेपालमा पछिल्लो क्रममा पहिलो पटक चाहिँ यो बर्ड फ्लू पुष्टि भएको थियो र चैत्र 6 गतेदेखि असार 12 गतेसम्म 11 जिल्लामा 100 स्थानमा चाहिँ बर्ड फ्लू संक्रमण पुष्टि भएको अवस्था छ. जुन पहिलो पटक देखियो सुरुको अवस्थामा झापा मोरङ र सुनसरी 3 जिल्लाबाट सुरुवात भएको थियो. तुरन्तै हामीले रेस्पोन्स गरेर संक्रमित जुन फार्म छ त्यहाँको पन्छीजन्य पदार्थ पन्छी उत्पादन सामग्रीहरूको हामीले नष्ट गर्ने प्लस निसंक्रमण गर्ने काम गर्यौँ. केही समय चाहिँ त्यो 3 जिल्लाहरूबाट पन्छी र पन्छीजन्य पदार्थहरू ओसार पसारमा पनि रोग भएको अवस्था थियो र अहिले पछिल्लो क्रममा त्यो 3 जिल्लामा चाहिँ अब रोग नियन्त्रणमै रह्यो. त्यसपछि आउटब्रेकहरू भएन र ती 3 जिल्लाबाट क्रमैसँग चाहिँ अहिले पछिल्लो क्रममा काठमाडौँ उपत्यकाको 3 जिल्ला र त्यो बाहेकको एउटा काभ्रेपलाञ्चोक जिल्लामा चाहिँ अलिकति एउटा हटस्पटको रूपमा चाहिँ धेरै सङ्ख्यामा आउटब्रेकहरू चाहिँ भइरहेको अवस्था चाहिँ छ.
4: भनेको नियन्त्रण भित्रै छ कि अझै फैलिँदो क्रममा देखिया छ?
5: अब 11 जिल्ला मध्ये झापा मोरङ सुनसरीबाट सुरुवात भएको थियो. ती जिल्लाहरूमा अहिले नियन्त्रण रहेको छ. त्यसपछि चितवन नवलपरासीमा एउटा केस 12 महोत्तरीमा चाहिँ अहिले नियन्त्रण अवस्थामा त्यहाँ त्यसपछि एक एकवटा जुन आउटब्रेक देखिएको थियो चितवनमा 2 आउटब्रेक अहिले चाहिँ 30 जिल्लाहरूमा नियन्त्रण अवस्थामा छ र पछिल्लो क्रममा अलिकति चाहिँ काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा चाहिँ केही सङ्ख्यामा अलिकति बढ्दो क्रममा छ र यो बढ्दो क्रममा भए तापनि पुष्टि हुनासाथ हामीले चाहिँ जुन ठाउँमा संक्रमण देखिएको छ त्यही स्थानमा नै हामीले पन्छी र पन्छीजन्य पदार्थलाई नष्ट गर्ने र पन्छी उत्पादन सामग्रीहरूको निसंक्रमण गरेर रोगलाई फैलन नदिने गरेर हामीले व्यवस्थापन गरिरहेका छौँ.
3: कैलालीमा सिंचाई सुविधा सुनिश्चित गर्न 5,000 भन्दा बढी किसान एकैपटक श्रमदानमा जुटेका छन्। 100 बढी ट्र्याक्टरको प्रयोग गरिएको छ। नेपालगञ्जबाट दिलबहादुर केसी.
6: स्थानीय भाषामा बेगारी भनेर चिनिने श्रमदानमा 100 किसान सहभागी छन्। कर्णाली नदीको बहाव मोडेर खेतसम्म पानी पुर्याउन स्थानीय स्रोत साधन तथा सेवलापात प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिन्छ। बाँधका लागि काठपात तथा सेवला ओसार्न मात्रै 100 भन्दा बढी ट्र्याक्टर प्रयोग भएका छन्। श्रमदानमा खटिएका गुरु प्रसाद चौधरी
7: लिएर किसानहरू सहित लिएर र पाट बाँधिसकेपछि पानी फर्काएर यहाँ बुढी कुलामा फर्काउने र आफ्ना आफ्ना कुलाहरूमा लगेर कुलामा पानी हाल्ने.
6: यसरी श्रमदानबाट बुढी खोलामा पानी फर्काउन उनीहरूले समिति नै बनाएका छन्। त्यही समितिको निर्णयका आधारमा श्रमदानमा जुट्ने गरेका छन्। कर्णाली नदीको बहाव फर्काउन सहज छैन। नदीभित्र पस्नु पर्ने भएकाले जोखिमपूर्ण छ। थायी रूपमा बहाव फर्काउन यहाँका स्थानीयले पहल नगरेका होइनन् तर माग सम्बोधन भएको छैन। गेरुवा जल उपभोक्ता समूहका अध्यक्ष धनबहादुर साई.
8: बारम्बार हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ कि हामीलाई थायी मुहानको चाहियो भनेर. हामीलाई यो झन्डै 7 किलोमिटर हामीलाई थायी मुहान चाहिँ नेपाल सरकारले चाहिँ बनाइदिएको भए थिए हाम्रो यो 11 गाविसलाई चाहिँ एकदमै राम्रो हुन्थ्यो सिँचाइको लागि भन्ने.
3: र कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू जातिको परम्परागत नेतृत्व प्रणाली भलमनसा बर्गर प्रथालाई कानूनी मान्यता प्रदान गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: मिलाएभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा बिहान पौने तीन बजेसम्म एल अन्तर्गतका खेल हुँदैछन्। इङ्ल्यान्डले पनामासँग खेल्दा घाना र क्रोएसियाबीच पनि खेल हुँदैछ। समूहमा इङ्ल्यान्ड प्रथम स्थानमा छ भने पनामा प्रतियोगिताबाट विदा भइसकेको छ। अङ्क तालिकामा तेस्रो स्थानमा रहेको क्रोएसिया र घानाले नकआउटमा स्थान बनाउन सङ्घर्ष गर्दैछन्। इङ्ल्यान्ड भने समूह विजेता बन्ने दाउमा छ। विश्वकपमा बिहान सभा पाँच बजेपछि समूह जे र केका चारवटा खेल हुनेछन्। मनसुन अबको साता निकै सक्रिय हुने र यसपालि ठाउँ ठाउँमा वर्षा गराउने मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले मनसुन आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो मङ्गलबारपछि बने भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। सोमबार कोशी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरी पनि आउने विभागले जनाएको छ। सोमबार रातिदेखि मनसुन थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि अति धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशसभाको बैठकले मन्त्रीहरूले बजेट सम्बन्धी बैठकमा मन्त्रीहरूले बजेट सम्बन्धी सांसदका प्रश्नको जवाब दिएका छन्। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद नेवानीले सङ्घ सरकारले कानून नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत ऐन कार्यान्वयनमा आउन नसकेको बताउनु भयो। मन्त्री नेवानीले एक घर एक धारा अभियान अन्तर्गत आगामी वर्ष 15,000 घरमा खानेपानी धारा जडान गर्ने लक्ष्य लिइएको बताउनु भयो। वन तथा वातावरण मन्त्री नम्डु गुरुङले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ। स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले धौलागिरी अस्पतालमा हरि खड्का ट्रमा सेन्टरमा औजार उपकरण खरिदका लागि 60 लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरसनले एएसआर 5 गते प्रदेशसभामा बजेट ल्याउनु भएको थियो। धरानमा अत्याधुनिक स्मार्ट बस पार्क सञ्चालनमा आएको छ। धरान 8 मा सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको 50-50% आन्तरिक स्रोतबाट करिब 1.7 बिघा क्षेत्रफलमा बस पार्क निर्माण गरिएको छ। 24,46,00,000 रुपियाँमा निर्माण भएको बस पार्कमा एकैपटक 38 वटा ठुला बस र 18 वटा जिप पार्किङ गर्न सकिनेछ। उपमहानगर कार्यवाहक प्रमुख ऐन्द्र विक्रम बेघा
4: यो उद्घाटन जनताको धरानको हामी सबै धरानवासीहरूलाई म बधाई दिन चाहन्छु। यो प्रोजेक्टको कन्सेप्ट छलफल सुधार गर्ने मनोज मिनाङलाई हामीले सम्झिने किन सम्झिने त्यतिखेरको नगर विकासका चाहिँ साथीहरूले योगदान गर्नेहरूलाई सम्झिने किन सम्झिने अब यो प्रोसेसबाट अगाडि बढ्दै आएर स्वर्गीय हाम्रो तारा सुब्बा जो मेयर हुनुहुन्थ्यो तारा सुब्बा उहाँ र मन्जु भण्डारीजीलाई सम्झिने कि नसम्झिने त्यो फर्स्टबाट अगाडि बढेको प्रोजेक्ट किलक राई हुँदै घरको सम्पाङ हुँदै हामीसम्म आइपुग्दाखेरि यो आज उद्घाटन हुँदैछ।
3: बस पार्कमा करिब 300 यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय टिकट काउन्टर एटीएम बुथ सिसिटिभी तथा सुरक्षा कक्ष सार्वजनिक शौचालय प्राथमिक उपचार कक्ष मिनीमार्ट तथा यात्रु चढाउन र ओह्राल्नका लागि 22 वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ। अन्डरग्राउन्ड पार्किङ सहित बस पार्क भवनको पहिलो तलामा 18 वटा व्यावसायिक सटर समेत निर्माण गरिएको छ। अब खबर फटाफट।
5: बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्तीको निर्माणाधीन पक्की पुलको काम 75% सकियो। अर्को असारमा सकिने पुल निर्माणका लागि 119 करोड खर्च हुने। तनहुँको म्याग्दे गाउँपालिका सगरमाथा आरोहण गर्ने र दूध किसानलाई प्रोत्साहन गर्दै झण्डासहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई 5 लाख र दूध बेच्ने किसानलाई लिटरमा 10 रुपियाँ दिने। सल्यानका अस्पताल र स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क दिइने सरकारी औषधिको अभाव अस्पतालबाट निशुल्क वितरण गरिने 98 प्रकारका औषधि प्रदेश सरकारले अझै पठाएन। अस्पतालमा औषधि नपाएपछि बिरामीहरू महँगोमा निजी मेडिकलबाट किन्न बाध्य। गुल्मी मदाने एकका किसानलाई गाई स्याहार भत्ता स्थानीय लैनु गाई पाल्ने मदाने एक अग्लुङका किसानलाई हरेक गाईका लागि वार्षिक 2,000 स्याहार भत्ता दिइँदै।
3: ललितपुरको खोकनाका स्थानीयले तराई काठमाडौँ फास्ट ट्र्याकको प्रस्थान बिन्दुमा रोपाईँ कार्यक्रम गरेर आवाज उठाउने भएका छन्। खोकना र बंगमतीको मूर्त अमूर्त सम्पदा र संस्कृति बचाऊ भन्ने नारासहित सोमबार फास्ट ट्र्याकको प्रस्तावित प्रस्थान बिन्दु खुडोलमा रोपाई गरिने भएको हो। नेवाको अस्तित्वको वार्की पार्कको लडाईँ भन्दै सरकार समिति खोकनाले कार्यक्रम ल्याएको हो। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: थनगढीमा पानीको अभाव टार्न दमकल र रोड वासरले पानी पाडेका छन्। उपमहानगर प्रमुख गोपाल हमालले वडा नम्बर 6 जाली क्षेत्र, स्याउले बजार क्षेत्र लगायतमा पुरानो दमकल र रोड वासर प्रयोग गरी पानी वितरण गरिएको जानकारी दिनुभएको छ। विभिन्न वडामा पानी वितरण कार्य आइतबार पनि जारी राखिने हमालले बताउनु भएको छ। कर्णाली राजमार्गमा काम गर्न जिम्मा लिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु भएको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै सडक डिभिजन कार्यालय जुम्लाले कालीगोठ, जुम्ला र मुगुमा सञ्चालित ठेक्का सम्झौता अन्त्य सम्बन्धी 15 सूचना निकालेको सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका 10 रुग्ण आयोजनाका ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ। काभ्रेको पनौतीमा 1422 वर्षदेखि मनाइँदै आएको हिले जात्रा सुरु भएको छ। जात्राको परम्पराअनुसार पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा 2 बाँस तिर्साइने र देवगण 2 नाकेगुहरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। जात्रा सुरु गरिएकै दिन राति अबेर भद्रकालीको व्रत तानिन्छ भने रातभरि गैँडो पूजा होम गर्ने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। त्रयोदशीदेखि पूर्णिमाको रात र उन्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने प्रचलन रहिआएको छ। मध्य प्रदेशकै सबभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली जीर्ण बन्दै गएको छ। शंकर आचार्यको रिपोर्ट।
4: नेपाल भारत सहकार्यमा करिब 5 अघि निर्माण गरिएको यो सिंचाइ आयोजना मर्मत सम्भार र स्तरोन्नतिको अभावमा सङ्कटमा परेको हो। पर्सा, बारा र रौतहटका हजारौँ किसानको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको गण्डक नहरका पुल, ढोका, साइफन तथा अन्य संरचनाहरू पुराना र कमजोर बन्दै गएका छन्। नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहले बाराको बङ्गरी खोला, पर्साको सिसिया खोला र जगन्नाथपुर स्थित ओरिया खोलामाथिका पुलहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताउनुभयो।
5: यो 50 पहिला 2030 सालमा उद्घाटन भई सञ्चालनमा आएको योजना हो र हालै यसको अधिकांश संरचनाहरू जीर्ण बन्दै गएको छ, जसलाई मर्मत गर्नुपर्ने एकदम अत्यावश्यक छ। तर बजेटको न्यूनीकरणको कारणले सबै संरचनाहरू मर्मत हुन सकेको छैन र दिनानुदिन यसमा समस्याहरू थपिँदै गएको छ।
4: यी पुलहरू दैनिक हजारौँ स्थानीय बासिन्दा, विद्यार्थी, किसान तथा मालवाहक सवारी साधनले प्रयोग गर्दै आएका छन्। गण्डक नहरबाट सिँचाइ मात्रै होइन, नहरको दुवै किनारमा बनेका सडकहरू दक्षिणी मधेसको महत्त्वपूर्ण वैकल्पिक सडक सञ्जालका रूपमा समेत विकास भएका छन्। पछिल्ला वर्षमा वीरगञ्ज जगन्नाथपुर क्षेत्रमा उद्योग विस्तारसँगै 100 ट्रक, कन्टेनर र भारी सवारी साधन दैनिक यही मार्गबाट सञ्चालन भइरहेका छन्। तर 5 अघि निर्माण गरिएका पुलहरू अहिलेको भार वहन गर्न सङ्घर्षरत छन्। कार्यालयले नहर प्रणालीको पुरानो संरचनाका लागि विस्तृत अध्ययनसहितको प्रस्ताव संघीय सरकार समक्ष पठाइसकेको इन्जिनियर शाह बताउनुहुन्छ। यता गण्डक सम्झौता अनुसार नेपालले 850 क्युसेक पानी पाउनुपर्ने भए पनि व्यवहारमा त्यो परिमाणको पानी कहिल्यै नपाएको किसानहरूको गुनासो छ। पर्याप्त पानी नपुग्दा नहरको पुछार क्षेत्रका किसानहरू अझै सिँचाइ समस्याबाट प्रभावित छन्।
5: विगत 10 हामीले नारायणी सिँचाइको नेपाल पूर्वी नहरमा पानी आउने स्रोत नै भारतीय दोन शाखा नहर हो र दोन शाखा नहरमा विगत 10 क्यानाल डिसेपिङ, डिसेल्टिङको काम हुन सकेको थिएन र उहाँहरूको नहरको अवस्था धेरै दयनीय थियो। हामीले आफ्नो डिमान्ड राख्ने क्रममा पत्रबाट र त्यही उहाँहरूकै कार्यालयमा गएर भेटेर पनि आफ्नो कुरा राख्दै आएका थियौँ, तर उहाँहरूले हामीलाई फुल सप्लाई दिन सक्नु भएन। जहिले पनि नेपाल र भारत बिचको सम्झौता अनुसारको पानी आएन, नआएर नेपाली किसान दाजुभाइ दिदीबहिनीहरूले समयमा कहिले पनि पानी पाउन सक्नु भएन र हाम्रो उत्पादनमा पनि यसले धेरै ठुलो नकारात्मक भूमिका खेलेको देखिन्छ।
3: कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू जातिको परम्परागत नेतृत्व प्रणाली भलमनसा बडगर प्रथालाई कानुनी मान्यता दिएको छ। नगरपालिकाले 1900 नगरसभाबाट भलमनसा तथा बडगर सञ्चालन सम्बन्धी कार्यविधि 2083 पारित गरेपछि यो प्रणालीले कानुनी हैसियत प्राप्त गरेको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीका अनुसार राणा थारू समुदायको अभ्यासलाई सम्मान गर्दै नगरपालिकाले यो निर्णय गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा अब समूह एल अन्तर्गतका खेल सुरु हुनै लागेका छन्। इङ्ल्यान्डले पनामासँग खेल्दा घाना र क्रोएसिया बीच पनि खेल हुँदैछ। खेलअघि भेनेजुएला भूकम्पमा ज्यान गुमाएकाको स्मरणमा मौन धारण गरिएको छ। समूहमा इङ्ल्यान्ड प्रथम स्थानमा छ भने पनामा प्रतियोगिताबाट विदा भइसकेको छ। अङ्क तालिकामा तेस्रो स्थानमा रहेको क्रोएसिया र घानाले नकआउटमा स्थान बनाउन सङ्घर्ष गर्दैछन्। इङ्ल्यान्ड भने समूह विजेता बन्ने दाउमा छ। विश्वकपमा बिहान 5 बजेपछि समूह जे र केका 4 खेल हुनेछन्। गण्डकी प्रदेशसभाको बैठकमा मन्त्रीहरूले बजेट सम्बन्धी सांसदका प्रश्नको जवाब दिएका छन्। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नन्द प्रसाद नेउपानेले संघ सरकारले कानून नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत ऐन कार्यान्वयनमा आउन नसकेको बताउनुभयो। मन्त्री नेउपानेले एक घर एक धारा अभियान अन्तर्गत आगामी वर्ष 15,000 घरमा खानेपानी धारा जडान गर्ने लक्ष्य लिइएको बताउनु भएको छ। वन तथा वातावरण मन्त्री नम्डु गुरुङले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ। स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले धौलागिरी अस्पतालमा हरि खड्का ट्रमा सेन्टरमा औजार उपकरण खरिदका लागि 60 लाख बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन्दले ASR 5 प्रदेशसभामा बजेट ल्याउनु भएको थियो। किर्तिमानी आरोही फुन्जो झाङ्गु लामालाई गोर्खाको चुम्नुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ। सगरमाथा सबभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कायम गरेकी लामालाई गाउँसभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। पालिकाले यो वर्षलाई मनासलु हिमालको सफल आरोहणको 70 वर्ष पुरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ। स्विस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिम प्राप्त गरेकी फुन्जोले 14 घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै सबभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको थियो। सन् 2024 उहाँले आधार शिविरबाट 14 घण्टा 31 मिनटमा सगरमाथाको शिखर चुम्नु भएको थियो। ललितपुरको खोकनाका स्थानीयले तराई काठमाडौँ फास्ट ट्र्याकको प्रस्थान बिन्दुमा रोपाई कार्यक्रम गरेर विरोध जनाउनु भएका छन्। खोकना र बुङ्गमतीको मूर्त अमूर्त सम्पदा र संस्कृति बचाउँ भन्ने नारासहित सोमबार फास्ट ट्र्याकको प्रस्तावित प्रस्थान बिन्दु खुडोलमा हुने रोपाई गरिने भएको हो। नेवाको अस्तित्वको वार्की पार्कको लडाईँमा समग्र सोनेगावासीमा सहभागिताको लागि आह्वान गरिएको जनसरोकार समिति खोकनाले जनाएको छ। बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म रोपाई कार्यक्रम गर्ने समय तय गरिएको छ। सरकारले द्रुत मार्ग निर्माणका लागि 2072 सालदेखि नै मुआवजा लिन भनेकोमा स्थानीयले अस्वीकार गर्दै प्रदर्शन गर्दै आएका छन्। अरणीको राजमार्ग ASR 22 रातिको समयमा 15 दिन बन्द गरिने भएको छ।
4: स्तर उन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत धुलिखेल खावा सड़क खण्डलाई तीव्रता दिन 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यही 22 असारदेखि आउँदो साउन 4 गतेसम्म रातिका बेला टिप्पर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा निषेध गर्ने निर्णय भएको छ। यस्तै यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। समितिले यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गरिने समेत जनाएको छ। एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने भएको छ।
3: संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सदस्यलाई तालिम दिने भएको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गर्दै सांसदलाई 2 दिन तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा ASR 15 र 16 सांसदलाई तालिम दिन लागि छ। तालिमलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई तालिममा उपस्थित हुन भनिएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका एक गुजर पूर्वाको रोहिणी नदी किनारमा ताजिया मेला हेर्न गएका 2 बालक नदीमा डुब्दा 1 मृत्यु भएको छ। अर्का 1 बालक बेपत्ता भएका छन्। ओमसतिया गाउँपालिका 4 बसन्तपुर निवासी 9 आकाश पासी र 11 अरमान पठान नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए। ताजिया विसर्जनका लागि ठूलो संख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जन स्थलबाट 700 मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए। भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या 1430 पुगेको छ। 3238 घाइते भएका सांसद जोर्ज रोड्रिग्वेजले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले उपलब्ध सचिवहरूमध्येबाटै मन्त्रालयमा सचिव नियुक्त गर्ने जानकारी दिनुभएको छ। मन्त्रालयको कामका लागि नियमअनुसार नै सचिव नियुक्त गर्ने उहाँको भनाइ छ। उहाँले आफूसँग काम गर्न मन लागेको भए स्वतस्फूर्त नाम दिन अपिल पनि गर्नुभएको छ। अर्थतन्त्रलाई टेवा दिन रोजगारी सिर्जना र उद्यमशीलताको विकासका लागि काम गर्ने उहाँको बाचा छ। रूपन्देहीको रोहिणी गाउँपालिका एक गुजर पूर्वको रोहिणी नदी किनारमा ताजिया मेला हेर्न गएका उति बालक नदीमा डुब्दा एकजनाको मृत्यु भएको छ। अर्का एक बालकका बेपत्ता भएका छन्। ओमसतिया गाउँपालिका चार बसन्तपुर निवासी 9 वर्षीय आकाश पासी र 11 वर्षीय अरमान पठान नदीमा पौडी खेल्न गएका क्रममा डुबेका थिए। ताजिया विसर्जनका लागि ठूलो सङ्ख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जन स्थलबाट 700 मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए। डिएसपी कृष्णबहादुर चन्दले आकाशवासीलाई नदीबाट उद्धार गरी उपचारका लागि भीम अस्पताल भैरहवा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो। बेपत्ता भएका अरमान पठानको खोजी कार्य जारी छ। धनगढीमा पानीको अभाव टार्न दमकल र रोडवासरले पानी बाँड्ने क्रमलाई निरन्तरता दिएका छन्। उपमहानगर प्रमुख गोपाल हमालले वडा नम्बर 6 जाली क्षेत्र स्याउले बजार क्षेत्र लगायतमा पुरानो दमकल र रोड वासर प्रयोग गरी पानी वितरण गरिएको जानकारी दिनुभएको छ। विभिन्न वडामा पानी वितरण कार्य आइतबार पनि जारी राखिने हमालले बताउनु भएको छ। मध्य प्रदेशकै सबभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली अहिले जीर्ण बन्दै गएको छ। शंकर आचार्यको रिपोर्ट।
4: नेपाल भारत सहकार्यमा करिब 5 दशक अघि निर्माण गरिएको यो सिँचाइ आयोजना मर्मत सम्भार र स्तरोन्नतिको अभावमा सङ्कटमा परेको हो। पर्सा बारा र रौतहटका हजारौँ किसानको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको गण्डक नहरका पुल ढोका साइफन तथा अन्य संरचनाहरू पुराना र कमजोर बन्दै गएका छन्। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहले बाराको बङ्गरी खोला पर्साको सिसिया खोला र जगन्नाथपुर स्थित ओरिया खोलामाथिका पुलहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताउनुभयो।
5: यो 50 वर्ष पहिला 2030 सालमा उद्घाटन भई सञ्चालनमा आएको योजना हो र हालै यसको अधिकांश संरचनाहरू जीर्ण बन्दै गएको छ, जसलाई मर्मत गर्नुपर्ने एकदम अत्यावश्यक छ। तर बजेटको न्यूनीकरणको कारणले सबै संरचनाहरू मर्मत हुन सकेको छैन र दिनानुदिन यसमा समस्याहरू थपिँदै गएको छ।
4: यी पुलहरू दैनिक हजारौँ स्थानीय बासिन्दा विद्यार्थी किसान तथा मालवाहक सवारी साधनले प्रयोग गर्दै आएका छन्। गण्डक नहरबाट सिँचाइ मात्रै होइन नहरको दुवै किनारमा बनेका सडकहरू दक्षिणी मधेसको महत्त्वपूर्ण वैकल्पिक सडक सञ्जालका रूपमा समेत विकास भएका छन्। पछिल्ला वर्षमा वीरगन्ज जगन्नाथपुर क्षेत्रमा उद्योग विस्तारसँगै 100 ट्रक कन्टेनर र भारी सवारी साधन दैनिक यही मार्गबाट सञ्चालन भइरहेका छन्। तर 5 दशक अघि निर्माण गरिएका पुलहरू अहिलेको भार वहन गर्न सङ्घर्षरत छन्। कार्यालयले नहर प्रणालीको पुरानो संरचनाका लागि विस्तृत अध्ययन सहितको प्रस्ताव संघीय सरकार समक्ष पठाइसकेको इन्जिनियर साहब बताउनुहुन्छ। यता गण्डक सम्झौता अनुसार नेपालले 850 क्युसेक पानी पाउनुपर्ने भए पनि व्यवहारमा त्यो परिमाणको पानी कहिल्यै नपाएको किसानहरूको गुनासो छ। पर्याप्त पानी नपुग्दा नहरको पुछार क्षेत्रका किसानहरू अझै सिँचाइ समस्याबाट प्रभावित छन्।
5: विगत 10 वर्षदेखि हामीले नारायणी सिँचाइको नेपाल पूर्वी नहरमा पानी आउने स्रोत नै भारतीय दोन शाखा नहर हो र दोन शाखा नहरमा विगत 10 वर्षदेखि क्यानाल डिसेपिङ डिसेल्टिङको काम हुन सकेको थिएन र उहाँहरूको नहरको अवस्था धेरै दयनीय थियो। हामीले आफ्नो डिमान्ड राख्ने क्रममा पत्रबाट र त्यही उहाँहरूकै कार्यालयमा गएर भेटेर पनि आफ्नो कुरा राख्दै आएका थियौँ, तर उहाँहरूले हामीलाई फुल सप्लाई दिन सक्नु भएन। जहिले पनि नेपाल र भारत बिचको सम्झौता अनुसारको पानी आएन, नआएर नेपाली किसान दाजुभाइ दिदीबहिनीहरूले समयमा कहिले पनि पानी पाउन सक्नु भएन र हाम्रो उत्पादनमा पनि यसले धेरै ठुलो नकारात्मक भूमिका खेलेको देखिन्थ्यो।
4: समयमै पुनर्निर्माण र आवश्यक बजेट व्यवस्थापन हुन नसके मधेसको कृषि उत्पादन, ग्रामीण यातायात, औद्योगिक ढुवानी तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने सरकारवालाहरूको चेतावनी छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा इङ्ल्यान्ड समूह विजेता बन्दै समूह एलबाट अन्तिम 32 पुगेको छ। अहिले भर्खरै सम्पन्न खेलमा इङ्ल्यान्डले पनामालाई पराजित गरेको हो। इङ्ल्यान्ड 2-0 विजयी भएको छ। न्युयोर्कमा भएको खेलमा विजय भएसँगै इङ्ल्यान्ड समूह विजेता बन्दै अन्तिम 32 पुग्न सफल भएको छ। यही समूहकै घाना र क्रोएसिया बीचको खेलमा क्रोएसिया 2-1 विजय भएको छ। यससँगै समूहमा दोस्रो बन्दै क्रोएसिया पनि अन्तिम 32 पुग्न सफल भएको छ। विश्वकपमा अब बिहान सभा 5 बजेपछि समूह जे र केका 4 खेल हुँदैछन्। संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यलाई तालिम दिने भएको छ। संघीय संसद सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गरी सांसदलाई 2 तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा असार 15 र 16 सांसदलाई तालिम दिन लागि उल्लेख छ। तालिमलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई उपस्थित हुन भनिएको छ। अब खबर फटाफट।
4: बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्तीको निर्माणाधीन पक्की पुलको काम 75% सकियो। अर्को असारमा सकिने पुल निर्माणका लागि 119 करोड खर्च हुने। तनहुँको म्याग्दे गाउँपालिका सगरमाथा आरोहण गर्ने र दूध किसानलाई प्रोत्साहन गर्दै झण्डासहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई 5 लाख र दूध बेच्ने किसानलाई लिटरमा 10 रुपियाँ दिने। सल्यानका अस्पताल र स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क दिइने सरकारी औषधिको अभाव। अस्पतालबाट निशुल्क वितरण गरिने 98 प्रकारका औषधि प्रदेश सरकारले अझै पठाएन। अस्पतालमा औषधि नपाएपछि बिरामीहरू महँगोमा निजी मेडिकलबाट किन्न बाध्य। गुल्मी मदाने एकका किसानलाई गाई स्याहार भत्ता। स्थानीय लैनु गाई पाल्ने मदाने एक अग्लुङका किसानलाई हरेक गाईका लागि वार्षिक 2000 स्याहार भत्ता दिइँदै। गएको जेठ 11 होरी पीडित बागलुङ बडीगाडका 271 जनालाई 22 लाख बढीको सहयोग। लायन्स क्लबको तर्फबाट पीडित परिवारलाई लत्ता कपडा सहित 12,500 र 15 परिवारलाई जस्ता पाता वितरण। म्याग्दी बेनी 2 बगरफाँडको सरस्वती आधारभूत विद्यालयमा कक्षा कोठा बनाउन गोर्खा वेलफेयर ट्रस्टको आर्थिक सहयोग। ट्रस्टको 24,75,000 सहयोगमा अपाङ्ग मैत्री र भूकम्प प्रतिरोधी 3 कोठे भवन निर्माण। र पर्वत जलजला 8 फर्सेका नारायण जीसीको गाई पालनबाट लोभ लाग्दो कमाई। 12 गाई र एउटा भैँसीको दूध बेच्दा वार्षिक 24 लाख भन्दा बढी आमदानी। दाना पानी घाँस परालका लागि मासिक 60,000 खर्च हुँदा पनि वार्षिक 17-18 लाख बचत गर्दै।
3: काठमाडौँको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारीबीच छलफल र सम्झौता भए पनि निर्माण काम अझै सुरु हुन सकेको छैन।
5: सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्ने बारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाई छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कलभर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। वर्षा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाई छ।
3: कीर्तिमानी आरोही फुन्जो झाङ्बु लामालाई गोर्खाको चुम्नुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ। सगरमाथा सबभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम राखेकी लामालाई गाउँसभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निलेमा लामाले जानकारी दिनुभयो। पालिकाले यो वर्षलाई मनासुली हिमालको सफल आरोहणको 70 वर्ष पुरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ। स्विस अल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिम प्राप्त गरेकी फुन्जोले 14 घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर आरोहण गर्दै सबभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा कीर्तिमान कायम गर्नुभएको थियो। 2024 उहाँले आधार शिविरबाट 14 घण्टा 31 मिनटमा सगरमाथाको शिखर चुम्नु भएको थियो। लेबनानसँग युद्ध रोक्ने सहमति भएकै बेला इजरायली हमलामा एकजनाको मृत्यु भएको छ। लेबनानको सरकारी न्यूज एजेन्सीले एकजनाको जान जाने गरी ड्रोन हमला लगत्तै थप आक्रमण हुँदा केही नागरिक घाइते भएका उल्लेख गरेको छ। इजरायली डिफेन्स फोर्सले भने आफूलाई खतरा ठानेका व्यक्ति लक्षित आक्रमण गरेको बताएको छ। आक्रमणको हेजबुल्लाहले पनि निन्दा गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा अहिलेसम्म जे र केका दुई खेल भइरहेका छन्। नेपाली समयको बिहान सुबह 5 बजे सुरु भएको खेलमा कोलम्बिया विरुद्ध पोर्चुगल तथा कङ्गो विरुद्ध उज्बेकिस्तान भेटिरहेका छन्। ताजा अवस्थामा उज्बेकिस्तानले कङ्गो विरुद्ध 1-0 अग्रता खेलिरहेको छ भने पोर्चुगल र कोलम्बिया बीचको खेल अहिले 29 मिनट हुँदासम्म गोलरहित बराबरीको अवस्थामा रहेको छ। कोलम्बियासम्म विजेता कायमै रहेर नकआउट खेल्ने तयारीमा छ भने पोर्चुगल पनि विजेता बन्ने होडमा छ। कङ्गो र उज्बेकिस्तान अर्को चरणमा जाने लक्ष्यका साथ मैदानमा छन्। बिहान 7:45 जेमा अल्जेरिया विरुद्ध अस्ट्रिया तथा अर्जेन्टिना विरुद्ध जोर्डन भेट्नेछन्। यसमा अर्जेन्टिना पहिलो स्थानमा छ भने जोर्डन बाहिरिसकेको छ। समूह एल अन्तर्गत इङ्ल्यान्डले पनामालाई 2-0 हराएर समूह विजेता बन्दै नकआउट पुगेको छ। सोही समूहको घाना क्रोएसियासँग 2-1 पराजित भएको छ। यो नतिजापछि क्रोएसिया समूह उपविजेता बनेको छ भने घाना तेस्रो स्थानमा रहन सफल भएको छ। पनामा प्रतियोगिताबाट विदा भइसकेको छ। विश्वकपमा समूह चरणको अन्तिम खेलमा जितेर आफ्नो टिम इङ्ल्यान्ड समूह विजेता बनेपछि टिमका समर्थकले उत्सव मनाएका छन्। न्युयोर्कमा भएको खेलपछि स्काईका रब ह्यारिसले समर्थकसँग कुराकानी गर्नुभएको छ।
4: We're American, but that was amazing. Yeah. How was that?
5: It's coming home.
6: Oh, we're going to win the final. We'll see you there.
5: Harry Kane, best striker in the world.
4: And Jude Bellingham.
3: इङ्ल्यान्डले पनामालाई 2-0 हराएर समूह विजेता बन्दै एटलान्टामा आगामी बुधबार नकआउट खेल खेल्नेछ। राष्ट्रपति महाधिवेशनका कारण लगातार सर्दै आएका प्रतिनिधि सभा बैठक आज बस्दैछ। सङ्घीय संसद सचिवालयले बिहान 11 बजेका लागि बैठक तय भएको जनाएको छ। गएको बिहिबार र शुक्रबार स्थगित भएको बैठक आज तय भएको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ। बैठकमा आधा दर्जन बढी विधेयक पेश गर्ने कार्यक्रम रहेको छ। पर्वतको मोदी गाउँपालिकाले स्लेट ढुङ्गा खानी सञ्चालन गर्ने भएको छ। मोदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1 भोक्ताङले, वडा नम्बर 3 देउराली र वडा नम्बर 4 क्याङको सिमानामा माटेको लेकमा रहेको धौलागिरी क्षेत्रकै ठूलो ढुङ्गा खानी विगत 18 वर्षदेखि बन्द छ। तत्कालीन क्याङ, देउराली र भोक्ताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेट खानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो। मोदी गाउँपालिकाको गत मङ्गलबार सम्पन्न 19 गाउँ अधिवेशनबाट स्लेट खानी सञ्चालन गर्ने योजना पारित भएको छ। गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको 9 वर्षमा पहिलोपटक स्लेट खानी सञ्चालनको कार्यक्रम अघि सारिएको छ। गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सिर्जना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको गाउँपालिका अध्यक्षले बताएका छन्। देउराली, क्याङ र भुक्ताङले गाविसका बासिन्दाले खानी आफ्नो गाविसभित्र पर्ने भन्दै दावी गरेपछि 2064 सालदेखि बन्द गरिएको थियो। खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन्। खानी सञ्चालनका समयमा दैनिक 100 मजदुरले प्रत्यक्ष रोजगारी पाएका थिए। मनाङ जिल्लासँग सिमाना जोडिएको लम्जुङको मर्साङदी गाउँपालिकाले स्थानीयलाई मासिक 50 युनिटसम्म निशुल्क बिजुली दिने भएको छ। मर्साङदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क प्रस्ताव गरेर 21 गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा जल विद्युतको आम्दानी, उज्यालो मर्साङदीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्ताले मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क पाउने व्यवस्था गरेको हो। यसका लागि गाउँसभाबाट 55 लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाका अनुसार पालिकाका 9 वटै वडामा गरी 4,409 घर परिवार छन्। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत रोयल्टीबाट 4 करोड आम्दानी हुने अनुमान गरेको छ। पालिकाभित्रका हाइड्रो पावरबाट आएको रोयल्टी मध्येबाट बिजुली गाउँपालिकाले निशुल्क व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो। यस गाउँपालिकाभित्र 50 मेगावाट क्षमताको माथिल्लो मर्साङदी ए, 30 मेगावाटको न्यादी जलविद्युत आयोजनासहित 8 वटा विभिन्न आयोजनाबाट करिब 100 मेगावाट विद्युत उत्पादन भइरहेको छ। बेसी सहर नगरपालिकासँग जोडिने गरी 50 मेगावाटको मर्साङदी बेसी जलविद्युतका आयोजना निर्माणाधीन अवस्थामा छन्। उत्पादन बढीसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पर्ने गाउँपालिकाले जनाएको छ।